0: नेपाल ब्याङ्कले ल्याएको छ व्यक्तिगत आवश्यकताको लागि व्यक्तिगत कर्जा,
1: व्यवसाय गर्नका लागि सजिलो व्यवसाय कर्जा,
0: उद्यम गर्नको लागि लघु उद्यम कर्जा,
1: घर निर्माण तथा घर खरिद गर्न सुलभ आवास कर्जा, शेयर दितो राखी शेयर कर्जा लगायत थुप्रै प्रकारका कर्जाहरू,
0: सरल प्रक्रिया, सुलभ ब्याज दर,
1: देशभर रहेका नेपाल ब्याङ्क लिमिटेडका शाखामा गई थप जानकारी प्राप्त गर्न सक्नुहुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी, यो हो रेडियो दिदी बहिनी 95.2 MHz।
1: साथी खबर निकै खुसी देखिन्छौ त, के काम गर्दैछौ आजकल? तिम्रो जीवन त खुसी छ नि।
2: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
0: अहिले बिहानको ठिक 8 बज्यो।

0: आवाज बिहिनको आवाज परिवर्तनको संवाहक रेडियो दिदी बहिनी 95.2 MHz।
1: हेरचाह परिवारको भूमिका र सरकारी व्यवस्थाका बारेमा कुराकानी गर्छौ। यो कार्यक्रम तपाईँले आज राति 8 बजे पुनः प्रसारण पनि सुन्न सक्नुहुन्छ। अक्टोबर 1 अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक हेरचाह दिवसका रूपमा मनाइएको छ। ज्येष्ठ नागरिकहरूको हेरचाह सम्मान र उनीहरूको अधिकारको संरक्षण गर्ने उद्देश्यले यो दिवस मनाउने गरिएको छ। ज्येष्ठ नागरिकका वर्ष थपिँदै जान्छन्, अनुभव पनि गहिरिँदै जान्छन्। उनीहरूलाई हेरचाह मात्र होइन, समय, साथ, सम्मान र गुणस्तरीय स्वास्थ्य सेवा पनि चाहिन्छ। सेप्टेम्बर महिनालाई अल्जाइमर सम्बन्धी चेतना जगाउने महिनाका रूपमा मनाइएको छ। अल्जाइमर र डिमेन्सिया बुढ्यौलीमा देखा पर्ने रोग हो। बिर्सने रोग अर्थात विस्मृति रोगलाई अल्जाइमर रोग भनिन्छ। नेपालमा 3 लाख मानिसमा अल्जाइमर अर्थात बिर्सने रोग हुन सक्ने अनुमान गरिएको छ। अल्जाइमर यो निको नहुने रोग भए पनि यसको असरलाई न्यूनीकरण गर्न सकिन्छ। अल्जाइमरको कुरा गर्दा डिमेन्सियाको पनि चर्चा चल्ने गरेको छ। 85 वर्षमाथिका 2 मध्ये 1 जनामा डिमेन्सिया हुन सक्ने डिमेन्सिया विशेषज्ञहरूले बताएका छन्। यो बुढ्यौली रोग भए पनि भारत र चीनमा 18 देखि 20 वर्षको उमेरमा पनि बिर्सने रोग देखा परेको अध्ययनहरूले देखाएका छन्। नेपालमा पनि 50 वर्ष मुनिकामा पनि तनाव र डिप्रेशन लगायतका विभिन्न कारणले डिमेन्सिया देखिन थालेको अध्ययनहरूले देखाएका छन्। आज हामी ज्येष्ठ नागरिकमा देखा पर्ने रोग अल्जाइमर र डिमेन्सियाको पहिचान, न्यूनीकरणका लागि परिवारको भूमिका र सरकारी व्यवस्थाका बारेमा कुराकानी गर्छौं। कुराकानीमा आज हामीसँग हुनुहुन्छ वीर अस्पतालका ज्येष्ठ नागरिक रोग विशेषज्ञ तथा डिमेन्सिया विशेषज्ञ डाक्टर अनन्त अर्याल। डाक्टर साहब नमस्कार अनि स्वागत छ यहाँलाई कार्यक्रम बदलिदो नेपालमा।
2: हजुर नमस्ते, धन्यवाद।
1: शुरूमा अलिकति चर्चा गरौं न, ज्येष्ठ नागरिक अन्य नागरिक भन्दा ज्येष्ठ नागरिकको स्वास्थ्यका दृष्टिकोणले उहाँहरू कतिको संवेदनशील हुन्छ?
2: हजुर एकदमै, उमेर बढ्दै जाँदाखेरि हाम्रो शारीरिक मानसिक विभिन्न परिवर्तनहरू आउँछन्। त्यसै कारणले गर्दा ज्येष्ठ नागरिकहरूको स्वास्थ्य पनि एकदमै संवेदनशील हुन्छ अथवा महत्वपूर्ण हुन्छ। जस्तै मैले कसरी बुझ्छु भने, हामीले ज्येष्ठ नागरिकको कुरा गरिराख्दाखेरि सर्वप्रथम चाहिँ म के भन्न चाहन्छु भने, ज्येष्ठ नागरिकलाई हामीले 3 वर्गमा चाहिँ डिभाइड गर्नुपर्छ अथवा क्लासिफाई गर्नुपर्छ। जस्तै नेपालको ज्येष्ठ नागरिक ऐन 2063ले ज्येष्ठ नागरिक भनेर 60 वर्षभन्दा माथिको नागरिकहरूलाई चाहिँ ज्येष्ठ नागरिक भनेर हामी बुझ्छौं हो। भनेपछि 60 वर्षभन्दा माथिको सबै नै ज्येष्ठ नागरिकमा पर्नुभयो, 70 वर्षको पनि, 80को पनि, 90को पनि, 100को पनि पर्नुभयो। भनेपछि हामीले समाजमा हेर्दाखेरि 3 किसिमको ज्येष्ठ नागरिकहरू हामी भेट्छौं। एउटा ज्येष्ठ नागरिक भनेको जो चाहिँ अहिले पनि एकदमै सक्रिय हुनुहुन्छ र उहाँहरूको स्वास्थ्य अवस्था एकदमै राम्रो रहेको छ हो, जो आफ्नो दैनिकीका कार्यहरू मजाले गर्न सक्नुहुन्छ, घर बाहिरका काम पनि घरभित्रका काम पनि मजाले गर्न सक्नुहुन्छ र उहाँले केही औषधि खाए पनि उहाँहरू स्वस्थ नै हुनुहुन्छ अथवा हेल्दी एजिङमा हुनुहुन्छ भन्ने बुझौं। अर्को ज्येष्ठ नागरिक हुनुहुन्छ जसले चाहिँ घर बाहिरका कामहरू गर्न सक्नुहुन्न, घर बाहिरका कामहरूको लागि चाहिँ अरूमा डिपेन्डेन्ट अथवा अरूमा निर्भर हुनुपर्छ, तर आफ्नो घरभित्रका काम अथवा आफ्नो शारीरिक गतिविधि, हामी बेसिक एक्टिभिटिज अफ डेली लिभिङ भन्छौं, अथवा आफ्नो शरीरलाई चाहिने जस्तै नुहाउनु पर्यो, खानु पर्यो, टोयलेट जानु पर्यो, सरसफाई गर्नु पर्यो, लुगा लाउनु पर्यो, हिँडुल गर्नु पर्यो, यी बेसिक एक्टिभिटिज अफ डेली लिभिङ जसले चाहिँ गर्न सक्नुहुन्छ, तर घर बाहिरका चीज अथवा पकाउने, सपिङ जाने, यिनीहरूलाई हामी इन्स्ट्रुमेन्टल एक्टिभिटिज भन्छौं, ती गर्नलाई चाहिँ अरूमा निर्भर हुनुहुन्छ। यो दोस्रो ग्रुप भयो हो। र तेस्रो ग्रुप भनेको चाहिँ त्यस्तो ग्रुप जो चाहिँ सम्पूर्ण रूपमा अरूमा निर्भर हुनुहुन्छ, आफ्नो घर बाहिरका काम अथवा खाना पकाउन, लुगा धुन, सपिङ जान, इन्स्ट्रुमेन्टल एक्टिभिटिजमा पनि अरूमा निर्भर हुने र बेसिक एक्टिभिटिजमा पनि निर्भर भएर अरूले नुहाइदिनु पर्ने, लुगा फेरिदिनु पर्ने अथवा ओछ्यानै परिसक्नु भएको र अरूले खुवाइदिनु पर्ने सम्मका ज्येष्ठ नागरिकहरू, यो तीन वर्गको ज्येष्ठ नागरिकहरू हामी देख्छौं। त्यही भएको हुनाले हामीले जब ज्येष्ठ नागरिकको बारेमा चर्चा गर्छौं, यो तीनटै किसिमको ज्येष्ठ नागरिकको लागि चाहिँ ध्यान दिनुपर्छ। र हजुरको प्रश्नमा स्वास्थ्य कुरामा चाहिँ कतिको संवेदनशील हुनुहुन्छ भनेर भन्दै हुनुहुन्थ्यो, हो एकदमै, किन भन्दाखेरि हाम्रो उमेर बढ्दै जाँदाखेरि त मैले भने शारीरिक र मानसिक दुईटैमा परिवर्तनहरू आउँछ। जस्तै हजुरको हाम्रो किडनीको, जस्तै हामी युवा छौं, हाम्रो अहिलेको किडनीले जसरी काम गरिरहेछ 60 वर्षपछि त्यही रेटमा त्यति नै लेभलमा फिल्टर गर्न नसक्ला। शारीरिक र मानसिक रूपमा नै ज्येष्ठ नागरिकहरूमा परिवर्तन आउने र उमेर बढ्दै जाँदाखेरि उमेर जन्य समस्याहरू पनि बढ्दै जाने हुनाले ज्येष्ठ नागरिकको स्वास्थ्य चाहिँ एकदमै महत्वपूर्ण र एकदमै संवेदनशील छ।
1: ज्येष्ठ नागरिकहरूमा चाहिँ देखिने समस्याको कुरा गर्दाखेरि चाहिँ अल्जाइमर कस्तो खालको रोग हो यो?
2: ज्येष्ठ नागरिकमा अल्जाइमर अहिले एकदमै जल्दो बल्दो अथवा धेरै देखिन थालेको अथवा यसले चाहिँ ज्येष्ठ नागरिकलाई धेरै असर गर्ने भएको हुनाले यो समस्याहरूको बारेमा हामी चर्चा गरिरहेछौं। त्योभन्दा पहिला हामीले अरू पनि बुझ्नुपर्ने के छ भने ज्येष्ठ नागरिकको जस्तै प्रेसर, सुगर, थाइरोइड, मुटुका समस्याहरू हजुरको 40-50 उमेरमै सुरु हुँदै जाँदाखेरि यो चाहिँ 60+ यो सबै रोगहरू थपिँदै जान्छ। र यो अल्जाइमर्स भनेको रोग चाहिँ हजुरको यो मस्तिष्कको रोग हो, यो मानसिक भन्दा पनि मस्तिष्कको रोग हो। र यसमा चाहिँ हामी नेपालीमा यसलाई विस्मृतिको रोग पनि भनेर भन्छौं। यसमा चाहिँ स्मरण शक्तिमा चाहिँ समस्या आउँछ। पहिला चाहिँ सुरुमा भर्खरैका कुराहरू चाहिँ बिर्सिने, एउटै कुरालाई बार बार दोहोऱ्याउने, ती समस्या देखिन थाल्छन्। झट्ट हेर्दाखेरि कस्तो हुन्छ भने अहिले भर्खरै भएका कुरा चाहिँ बिर्सिनुहुन्छ, तर पुराना कुराहरू चाहिँ अल्जाइमर्समा सुरुवाती अवस्थामा चाहिँ सम्झिराख्ने भएको हुनाले धेरैजना झुकिनुहुन्छ पनि कि यो उमेर बढ्दै जाँदाखेरि अलिअलि बिर्सेको होला, सामान्य होला भनेर त्यसलाई हेलचेक्राई गर्ने प्रवृत्ति पनि हाम्रो धेरै रहेको छ। र जब हजुरको चाहिँ यो रोग बढ्दै जान्छ र पुराना कुराहरू पनि बिर्सिन थाल्नुहुन्छ अथवा आफ्नै परिवारका सदस्यहरूलाई नै चिन्न छोड्नुहुन्छ अथवा यो अल्जाइमर्स रोग चाहिँ बढ्दै जाँदाखेरि हजुरको बिहेभियरल सिम्टम्स, व्यवहारिक र हजुरको मनोवैज्ञानिक, होइन बिहेभियरल एन्ड साइकोलोजिकल सिम्टम्स भन्छौँ, व्यवहारमा र हजुरको यो साइकोलोजिकल मनोवैज्ञानिक समस्याहरू आउन थालेपछि, जस्तै लुगै नलगाइकन हिँडिदिने अथवा फोहोर कुराहरू बोलिदिने अथवा जे पाए त्यही गर्ने, होइन र आफ्नै परिवारका सदस्यलाई नचिन्ने, आफ्नो घरमा हुनुहुन्छ तर म मेरो घरमा छैन भन्ने सोचेर मेरो घर लैजाऊ घर लैजाऊ हो, त्यो कडा हुँदै गएपछि मात्रै उहाँ ज्येष्ठ नागरिकहरू चाहिँ हामी भट्ट आइपुग्नुहुन्छ। त्यही भएर हामीले सरस्वती बुझ्दाखेरि अल्जाइमर्सलाई चाहिँ यो विस्मृतिको रोग हो भनेर बुझौं, जसमा स्मृतिमा समस्या आउँछ, सुरुमा भर्खरैको रिसेन्ट मेमोरीमा समस्या आउँछ, तर पुरानो मेमोरी चाहिँ हजुरको राम्रो हुन्छ। र त्यस्तै गरेर भाषामा समस्या आउन सक्छ, उहाँहरूले सही शब्द नभेटाउन सक्नुहुन्छ, त्यसपछि गएर सामानहरू हराउने त्यस जस्ता होइन समस्याहरू देखिन्छन्, र व्यवहारमा पनि बिस्तारै गएर व्यवहारमा पनि परिवर्तनहरू आउँछ।
1: एकातिर अब मस्तिष्कको रोग हो, यो मानसिक रोग होइन भन्नुभयो, होइन, तर झट्ट हेर्दाखेरि चाहिँ भनौँ न मानसिक रोगसँग नै मिल्दोजुल्दो देखिन्छ भने चाहिँ कसरी छुट्याउने हामीले? अब यो मानसिक रोग होइन, यो चाहिँ मस्तिष्कको छुट्टै रोग हो भने
2: होइन, अब यसलाई कसरी बुझ्नु पर्यो भने हजुरको हाम्रो शरीरको एउटा मन हुन्छ र एउटा मस्तिष्क हुन्छ। मस्तिष्क भनेको चाहिँ हजुरको कम्प्युटरको हार्डवेयर जस्तो भयो, होइन, कम्प्युटरको हार्डवेयरमै समस्या आउने चाहिँ तपाईँको अल्जाइमर्स रोग भयो। मानसिक रोगमा चाहिँ मनमा आउने हो, मन भनेको त हामीले देख्दैनौँ, सफ्टवेयरमा चाहिँ प्रब्लम आउने भयो। तर हजुरले भने जस्तै कस्तो हुन्छ भने अघि मैले पनि भने अल्जाइमर्स रोगमा चाहिँ सुरुमा हजुरको देखिने लक्षण र पछि जाँदाखेरि चाहिँ मानसिक
1: त्यो चाहिँ मस्तिष्कको छुट्टै रोग हो भने
2: होइन, अब यसलाई कसरी बुझ्नु पर्यो भने हजुरको हाम्रो शरीरको एउटा मन हुन्छ र एउटा मस्तिष्क हुन्छ। मस्तिष्क भनेको चाहिँ हजुरको कम्प्युटरको हार्डवेयर जस्तो भयो,

0: हामीले मानसिक रोगको क्याटेगोरीमा पनि कहिलेकाहीँ अल्जाइमर्सलाई राखेको देखिन्छ। किन भन्दाखेरि यसको पछिल्लो अवस्था अथवा जटिल अवस्थामा चाहिँ मानसिक समस्याहरू पनि आउने भएको हुनाले धेरैजनाले चाहिँ मानसिक रोग हो कि पनि भन्नुहुन्छ।
1: अब सुरुमा हामीले पहिचान गर्दाखेरि चाहिँ अल्जाइमरमा के कस्ता संकेतहरू देखा पर्छ, उहाँहरूको व्यवहारगत कस्ता समस्याहरू चाहिँ देखा पर्छ?
0: हजुर, अब यसमा सुरुवाती अवस्थामा चाहिँ मानिसहरू झुकिनुहुन्छ, किन भन्दाखेरि अलिअलि बिर्सिने त ज्येष्ठ नागरिकमा हुन्छ नै, होइन, थोरै बिर्सिन्छ। तर अब एउटा कुरा हजुरले याद गर्नुहोस्, हामी पनि कहिलेकाहीँ त बिर्सिन्छौँ। जस्तै हामी गाडीको चाबी अथवा बाइकको चाबी अथवा घरकै चाबी कतै राखिन्छ, पछि खोज्दाखेरि एकैछिन नभेटेला तर पछि भेटिन्छ, हो, किन भन्दाखेरि त्यो हामीले सामान राख्ने बेलामा हाम्रो ध्यान त्यहाँ थिएन, त्यही भएको भएर हामीले बिर्स्यौं, यो सामान्य बिर्सायो। तर हजुरको भर्खरै हजुरले खाना खानुभयो तर र खाना खाएँ भन्ने कुरै बिर्सिनु त त्यो त सामान्य हो त होइन। अथवा पसलमा बसिराखेको बुवा हुनुहुन्छ अथवा आमा हुनुहुन्छ, उहाँले सामान बेचेको 30-40 वर्षै भइसक्यो, हिसाबमा पहिला कहिले समस्या थिएन, अहिले हिसाबमा समस्या हुन थाल्यो। 100 रुपियाँको नोट कसैले दियो, 30 रुपियाँको सामान दिए बेच्दाखेरि कति रुपियाँ फिर्ता गर्ने भन्ने कुरामै उहाँ झुकिन थाल्नुभयो, भनेको गरिराखेको काममा झुकिन थाल्नुभयो। अथवा तपाईँको घरमा खाना पकाइराख्ने आमा हुनुहुन्छ, अहिले चिया पकाउन लाग्नुभयो अथवा खाना बनाउन लाग्दाखेरि नै अल्म लिनुभयो, खाना बार बार त्यो चुलो बन्द गर्न बिर्सिएर खाना डढिराखेको छ भने यी त सामान्य बिर्साइ होइन नि, यो त सामान्य बिर्साइ भन्दा एक स्टेप बढीको भयो। र यस्ता लक्षणहरू आउन थाले र बुवा आमाले चाहिँ एउटै कुरा बार बार सोध्नुभयो, जस्तै कसैको घरमा पूजाको लागि जानु छ, अनि त्यसपछि ल यो शनिबार हामी पूजाको लागि जाने भनेर भन्नुभयो हजुरले, बुवाले एकछिनपछि बिर्सिनुभयो, ए त्यो उसको घरमा हामी पूजाको लागि कहिले जाने भने अरे भनेर सोध्नुहुन्छ, पटक पटक सोधिराख्ने, होइन, एउटै कुरा
1: जोड्नु खोजे। कतिपयलाई त्यो यसरी खानेकुराहरू राखिदिएको छ खानु है भनेर उहाँको अगाडि टेबलमै राखिदिएको ग्लासको पानी खाने अथवा राखेको फलफूल टिपेर खाने त्यो पनि नसक्नु, त्यो पनि एक प्रकारको डिमेन्सिया हो अथवा अल्जाइमर हो?
0: होइन, खानेकुरा अगाडि नै राखिदिनु भएको छ, अब के कारणले, शारीरिक कमजोरीको कारणले त्यहाँ टेबलसम्म
1: मुभमेन्ट हुन्छ उहाँको, होइन, तर लिएर खानुहोस् है भन्दा दिनभरि त्यो जसरी राखेको छ त्यो केही पनि नखाने अनि खोइ त मैले खानेकुराहरू नै देखिनँ भन्ने कि
0: होइन। अब त्यसमा चाहिँ अब जस्तै उहाँ अगाडि नै राखिदिएको कुरा खानु भएन भने त त्यो चाहिँ नर्मल कुरा भएन, तर अरू कुरामा भुलेर अरू एक्टिभिटीमा जस्तै अहिले ज्येष्ठ नागरिकहरू कतिजना त मोबाइलमा हेर्नुहुन्छ, युट्युब हेरिराख्नुहुन्छ, होइन, अथवा टिभीमा भुल्नुभयो, के कारणले गर्दाखेरि अरू चिजमा व्यस्त भएर खाना बिर्सिनुभयो भएको भने चाहिँ त्यो चाहिँ फेरि डिमेन्सिया नहोला, तर अरू काम पनि के पनि गर्नुभएको छैन, तपाईँले त्यहाँ खानेकुरा राख्नु भएको छ, भोक लागेर पनि खानुभएको छैन भने चाहिँ त्यो चाहिँ समस्या हो
1: र पटक पटक देखिन्छ भने चाहिँ त्यो
0: चाहिँ समस्या भएन। हजुर,
1: यही मैले अलिकति जोड्न खोजे, अब अल्जाइमरको कुरा गरिरहँदा डिमेन्सिया पनि आइहाल्यो, डिमेन्सिया र अल्जाइमर एउटै हो?
0: यसलाई चाहिँ कसरी बुझौं भने डिमेन्सियाको प्रमुख कारक अथवा प्रमुख प्रकार चाहिँ अल्जाइमर्स रोग हो। जस्तै डिमेन्सियाका विभिन्न प्रकारहरू हुन्छन्, जस्तै डिमेन्सियालाई कसरी बुझ्न सकिन्छ भने हामीले फलफूल भनेर भन्दाखेरि फलफूल चाहिँ भन्ने शब्द चाहिँ डिमेन्सिया जस्तो भयो, त्यसको एउटा प्रकार जस्तै स्याउ, अनार, केरा चाहिँ फलफूलका प्रकार हुन् नि त, होइन, हो, त्यो प्रकार चाहिँ तपाईँको के भयो, अल्जाइमर्स रोग भयो। र हजुरले स्याउ भन्नुभयो भने स्याउ पनि फलफूलको एउटा प्रकारै पर्यो, त्यो भएको हुनाले चाहिँ अल्जाइमर्स चाहिँ डिमेन्सिया भित्र नै पर्छ र डिमेन्सियाको प्रमुख कारण मध्ये लगभग 60-70% चाहिँ अल्जाइमर्स रोग हुने भएको हुनाले हामीले प्रायः जसो डिमेन्सिया र अल्जाइमर्सलाई उस्तै नै हो भनेर हामी बुझ्छौं, तर त्यस्तो चाहिँ होइन। हजुरको डिमेन्सियाका अरू कारणहरू पनि अथवा अरू प्रकार पनि छ, जस्तै हामी फ्रन्टोटेम्पोरल डिमेन्सिया भन्छौं, डिमेन्सिया विथ लिवी बडिज भन्छौं, अथवा हजुरको चाहिँ यो पार्किन्सन्स रोग भएका बिरामीलाई पनि डिमेन्सिया हुन सक्छ, र कतिसम्म हुन्छ भने हजुरको रिभर्सिबल कज पनि छन् कि, जस्तै सबै हजुरको अल्जाइमर्स मैले भर्खरै लिएका नामहरू चाहिँ इरिभर्सिबल कज भए, हजुरको जस्तै भिटामिन बी12 को कमीले पनि डिमेन्सिया गराउन सक्छ, तर बी12 हामीले उपचार गर्यौं, सप्लिमेन्ट गर्यौं भने त्यो रिभर्स हुन्छ, नर्मलमा आउनुहुन्छ, अथवा कहिलेकाहीँ टाउकामा पानी जम्न सक्छ, रगत जम्न सक्छ, त्यसले पनि डिमेन्सिया गराउन सक्छ, र हामीले त्यो पानी रगत निकाल्यौं अथवा ट्युमर छ ट्युमरलाई निकाल्यौं त्यसले चाहिँ डिमेन्सिया गराएको छ भने त्यो चाहिँ के हुन्छ, क्योर पनि हुन्छ
1: भने चाहिँ डिमेन्सियालाई चाहिँ हामीले कसरी बुझ्ने के हो? यो त अझ अल्जाइमर भन्दा अझ विस्तृत निको हुने रोगको रूपमा पनि लिन सक्ने रहेछौँ हामीले।
0: हो, त्यही भएर हामीले चाहिँ डिमेन्सियाका लक्षण देखिने बित्तिकै के कारणले भयो भनेर पत्ता लगाउन चाहिँ जरुरी हुन्छ। त्यही भएर बुवा आमामा डिमेन्सियाको अघि हामीले भने जस्ता लक्षणहरू देखिए भने चाहिँ ल अब सबै डिमेन्सिया चाहिँ अल्जाइमर्स नै हुन् अथवा यसको उपचारै छैन।

0: भनेर सोच्नु चाहिँ गलत हुन्छ। त्यही भएको हुनाले यदि बुवामामा चाहिँ बिर्सिने समस्याहरू, भाषामा समस्या अथवा व्यवहारमा समस्या अथवा एउटै कुरा बार बार दोहोऱ्याइराख्नु भएको छ, यस्ता लक्षणहरू देखिन थाल्यो भने चाहिँ एकचोटि स्वास्थ्यकर्मीको परामर्शमा जानुपर्छ। सकभर सबैभन्दा नजिकको स्वास्थ्यकर्मीबाट जाने र उहाँलाई यस्तो यस्तो लक्षण छ, हामी चाहिँ डिमेन्सिया अथवा अल्जाइमर्स हो कि भनेर शंकामा छौं भनिसकेपछि उहाँहरूले पर्यो भने विशेषज्ञ डाक्टर साहबहरू भट्टा पठाउनुहुन्छ, हामी जस्तो ज्येष्ठ नागरिक रोग विशेषज्ञ भट्टा पठाउनुहुन्छ अथवा न्युरोलोजी साइकियाट्रिस्ट भट्टा पठाउनुहुन्छ र हामीले उहाँहरू जस्तो ज्येष्ठ नागरिक आइसकेपछि हामीले पूर्ण रूपमा विस्तृत रूपमा चाहिँ कारण के हो भनेर हेर्छौं। र यदि सामान्य बी12 को कारणले गर्दाखेरि मात्रै बुवाले चाहिँ बार बार कुरा बिर्सिराख्नु भएको रहेछ अन्त हामीले भिटामिन बी12 दियौं भने त्यो त ठिक हुन्छ नि त होइन, त्यही भएर कारण के हो भन्ने पत्ता लाउनुपर्छ। अब हजुरको बिर्सिनेको कारण टाउकोमा पानी जमेर हामी नर्मल प्रेसर हाइड्रोकेफालस भन्छौँ, एनपिएस भन्छौँ, त्यो कारणले भएको रहेछ, त्यो पानी निकालियो भने त बुवालाई त राम्रो हुन्छ नि त। त्यो भएको हुनाले हामीले यो डिमेन्सियाको लक्षण देखियो भने चाहिँ जति सक्दो चाँडो डाक्टरको सल्लाहमा जानुपर्छ र कुनै पनि रोग हजुरको जति चाँडो हामी उपचारको लागि गयो हजुरको त्यसको चाहिँ रिजल्ट त्यति राम्रो आउँछ।
1: हामी यतिखेर कार्यक्रम बदलिदो नेपालमा छौं। कार्यक्रम बदलिदो नेपालमा आज हामीसँग हुनुहुन्छ डाक्टर अनन्त अर्याल, वहाँ वीर अस्पतालका ज्येष्ठ नागरिक रोग विशेषज्ञ र डिमेन्सिया विशेषज्ञ पनि हुनुहुन्छ। अल्जाइमर र डिमेन्सियाको पहिचान, हेरचाह, परिवारको भूमिका र सरकारी व्यवस्थाका बारेमा आज हामी चर्चा गर्न लागिरहेका छौं। र डाक्टर साहबले भर्खरै भन्नुभयो नि यो रोग त निको हुनेमा पनि पर्छ डिमेन्सिया, अब अल्जाइमर हो भने यो चाहिँ लामो समय भएपछि मानसिक रोग पनि हुन सक्छ भन्ने ज्येष्ठ नागरिकमा पहिले थप दीर्घ रोग धेरै भइरह हुन्छ, त्यसकै हेरचाह गर्दा गर्दा परिवारहरूले चाहिँ यो डिमेन्सियामा चाहिँ छुटिरहेको हो कि भन्ने पनि लाग्छ हामीलाई। हजुरले उपचार गर्दाखेरि चाहिँ के पाउनु भएको छ?
0: बिरामी ज्येष्ठ नागरिकको बिरामीहरू हेरिराख्दाखेरि हामीले के पाएका छौँ भने दीर्घ रोग त हजुरले भने जस्तै थपिँदै जान्छ, उमेर हुँदै जाँदाखेरि थपिँदै गएको हुन्छ र अल्जाइमर्स रोग अथवा डिमेन्सियाका अरू प्रकारका रोगहरूमा पनि हामी डाक्टरको परामर्शमा आउँदाखेरि चाहिँ एकदमै लेट स्टेजमा अथवा रोग चाहिँ जटिल भइसकेपछि मात्रै आएको चाहिँ हामीले पाएका छौँ। किन भन्दाखेरि अहिले पनि भ्रम के छ भने अलिकति हजुरको व्यवहारिक समस्या अथवा मनोवैज्ञानिक समस्या केही देखियो अथवा मानसिक केही सिम्टम्स देखियो भने लुकाउने होइन। अब जस्तै यो अघि पनि हामीले भन्यौं यो रोग बढ्दै जाँदाखेरि त पछि गएर मान्छेहरूले सबै कुरा बिर्सिन्छ, लुगै लाउन पनि होइन, लुगा लाछु लाछैनको पनि भान नहुन सक्छ अथवा फोर्स कुराहरू बोल्ने होइन, नाङ्गै हिँड्नेसम्मको हुन सक्छ। भन्दाखेरि यस्ता लक्षण देखिँदाखेरि त हाम्रो समाजले के भन्छ, ए बौलाएछ अथवा उसको बुवा त बौलाउनु भएछ, यस्तो गरेर हिँड्नु भएछ भनेर भन्दाखेरि के देखिनु भयो भने समाजमा चाहिँ अहिले पनि यो रोग लाग्यो भने त भोलि हाम्रो हामीसँग रोग लागेको थाहा पाउँदाखेरि त हामीसँग मान्छेहरूले कसरी व्यवहार गर्छ,
1: परिवारको
0: प्रतिष्ठासँग पनि जोडिने कुरा जस्तो देखियो हो। तर त्यो त होइन नि त, अहिले हामी जसरी शारीरिक समस्या हुँदाखेरि डाक्टरकोमा जान्छौं त्यसरी नै मानसिक समस्या हुँदा अथवा बिर्सिने समस्या हुँदाखेरि पनि हामी डाक्टरको परामर्शमा जानुपर्छ। र अर्को एउटा भ्रम के छ भने यो त उमेरले गर्दा बिर्सिएको हो नि त, यो त सामान्य कुरा हो नि त भन्ने परिपाटीले गर्दाखेरि पनि उहाँहरू चाहिँ धेरै नै समस्या जटिल भइसकेपछि मात्रै आइपुग्ने अवस्था चाहिँ हामीले देखेका छौँ।
1: विशेष गरेर यसको पहिचानमा ढिलाइ भएर नै धेरैजना ढिला अस्पताल पुग्ने, उपचारमा जाने क्रम चाहिँ बढेको छ भनेको शुरूआती चरणमा यो रोगको उपचार हुनको लागि चाहिँ कहाँ चाहिँ अलिकति सचेत हुनु जरुरी देख्नुहुन्छ?
0: हो, जस्तै बुवा आमाहरूले दैनिकी गएको कार्य गरिराख्दाखेरि होइन, युजुअल एक्टिभिटिजहरू गरिराख्दाखेरि कुनै नयाँ लक्षणहरू देखियो, नयाँ समस्याहरू देखियो र त्यो समस्या चाहिँ बार बार दुगेरिराख्यो भने त्यस्तो अवस्थामा चाहिँ ज्येष्ठ नागरिकको उपचारको लागि जानुपर्छ। जस्तै एउटा उदाहरण, हजुरको बच्चा एउटा बच्चाले खोक्यो भने ओहो के भइहाल्यो कि भनेर हामी जति चाँडो हस्पिटल लिएर जान्छौँ त्यति चाँडो ज्येष्ठ नागरिकहरू आइपुग्नुहुन्न। हामीले कति भेट्छौँ भने कसैलाई ल अल्जाइमर्सका लक्षण डिमेन्सियाका लक्षण त छोडिदिउँ, खोकी लागेरै पनि कोही ज्येष्ठ नागरिकहरू 6 महिना 1 वर्ष खोकी लागेपछि बल्ल आइपुग्नुहुन्छ हाम्रोमा। खोकीले होइन, 1 वर्ष खोकी लाग्यो, अब अरू समस्या देखिन थाले, खानै छोड्नु भयो हो अथवा दुप्लाउँदै जानुभयो, मुखबाट एक अन्न नै हाल्नु भएन भने बल्ल चाहिँ उहाँहरू भनेको अझै पनि ज्येष्ठ नागरिकको स्वास्थ्यमा चाहिँ हजुरको हेलचेक्राई धेरै हामीले देख्छौँ अथवा परिवारले जति ध्यान दिनुपर्ने हो अथवा जति संवेदनशील हुनुपर्ने हो त्यति नभएको पाइन्छ। र अघि जस्तै भने जस्तै हजुरको खोकी 2-3 हप्तासम्म पनि ठिक भएन भने त 2 हप्ताभन्दा लामो खोकी त हजुर टिबीको लक्षण पनि हुनसक्छ, ओके, धमको लक्षण पनि हुनसक्छ अथवा क्यान्सरै पनि हुनसक्छ। जो बुवा आमा 1 वर्षपछि आउनुभयो र हामीले एक्सरे गर्दाखेरि क्यान्सर र क्यान्सर फैलिएको देख्यौँ भने त हजुरको क्यान्सर फैलिसकेपछि त गर्न सक्ने चिज धेरै हुँदैन नि त, प्यालेटिभ ट्रिटमेन्ट मात्रै होला अथवा उहाँलाई सजिलो बनाउने मात्रै होला, तर त्यही क्यान्सर हजुरको एक दुई हप्ताभन्दा बढी खोकी लाग्यो, ओहो बुवाको त खोकी ठिक भएन लामो भयो भनेर आएर हजुरको एउटा एक्सरे गरेर हामीले समयमै त्यो क्यान्सरलाई पहिलो अघिल्लो अवस्थामै अथवा सुरुवाती अवस्थामै भेटाइयो भने त त्यसको उपचारमा जान सकिन्छ नि त, यो त एउटा उदाहरण भयो। यस्तै अरू रोगमा पनि लागू हुन्छ, हामी जति हेलचक्राई गर्यौं रोग बल्झिन्छ, जटिलतामा जान्छ र हामीलाई उपचार गर्नलाई गाह्रो हुन्छ।
1: जस्तो यो कम प्राथमिकतामा पढ्ने बित्तिकै चाहिँ अब यो रोगले अल्जाइमर होस् अथवा डिमेन्सिया होस् यसले बिरामी र परिवार दुईटैलाई दुवैको दैनिकीमा चाहिँ कस्तो प्रभाव पर्छ त?
0: एकदमै फरक पर्छ, किन भन्दाखेरि यो हामीले भन्यौं मस्तिष्कको रोग हो र हाम्रो मस्तिष्कले नै सबै कार्यहरू गर्ने हो, होइन? तपाईँले जस्तै बिर्सिन थाल्नुभयो अथवा अल्जाइमर्सै लाग्न थाल्यो भने उहाँहरूले जुन दैनिकका कार्यहरू गर्दै हुनुहुन्थ्यो गर्न सक्नुहुन्न, पकाइराख्नु भएको आमाले अब बिस्तारै पकाउन सक्नुहुन्न, उहाँलाई पकाउनलाई अल्मलिन थाल्नुहुन्छ, ग्यास चुलो बन्द गर्न बिर्सिनु होला, त्यसले एक्सिडेन्ट हुन सक्छ, अथवा पसलमा बस्ने बुवा आमा हुनुहुन्छ अल्जाइमर्स लागेको छ भने हिसाब किताबमा गडबड हुन्छ, हानि हुन थाल्छ, फाइनेन्सियल लस हुन थाल्छ, पैसा कसैलाई अब ज्येष्ठ नागरिकसँग त पैसा हुन्छ हेर्नुहोस्, होइन? अब पैसा हुन्छ उहाँहरूसित, कसैले आग्यो माग्यो उहाँले पैसा दिनुहुन्छ, लोन दिनुहुन्छ, होइन? अब सबैले लिखित त गरिँदैन हेर्नुहोस्, व्यावहारिक उसमा पैसा दिनुहुन्छ, कोसँग पैसा लिनु थियो कति पैसा दिएको थिएँ भन्ने कुरै बिर्सिनु भयो भने त त्यो त परिवारलाई पनि घाटा भयो नि। र यो रोग बढ्दै जाँदाखेरि कस्तो हुन्छ भन्नुहुन्छ भने जस्तै एकदमै हामीले देखिराख्ने कुरा, अब बुहारीले खाना खुवाउनुहुन्छ, भर्खरै आमाले खाना खानु भएको हुन्छ तर आमाले त्यो खाएँ भन्ने कुरै बिर्सिनुहुन्छ, इष्टमित्र आउनुभयो अथवा मानव छोरी नै आउनुभयो भने आमा खाना खानुभयो भनेर सोद्धाखेरि मैले त खानै दिएको छैन खाएकै छैन भनिदिनु भयो भने अब सोच्नुहोस् त त्यहाँ के हुन्छ? बुहारीले सकी नसकी दुःख गरेर होइन कति सबै चिज मिलाएर काम गरिराखेको हुन्छ, खाना दिइसक्यो मैले त मलाई त खानै दिएको छैन भनेर भनिदियो भने त्यो बुहारीलाई कस्तो फिल हुन्छ होला?
1: आम धेरै ज्येष्ठ नागरिक स्याहार गर्ने परिवारमा देखेको कुरा चाहिँ तपाईँले भन्नुभयो, होइन? जस्तो ज्येष्ठ नागरिकहरूमा चाहिँ यो बिर्सिने रोग हुँदै गयो, परिवारले त्यो पहिचान गर्न नसक्दाखेरि फेरि परिवारलाई नै असर गरिरहेको छ,
0: एकदम। र यो बढ्दै जाँदा कति हुन्छ भन्नुहुन्छ भने यो रोग जटिल हुँदै जाँदाखेरि त भने नि हजुरको आफ्नै परिवारका मान्छेलाई चिन्दैनन्। एकजना मेरो बिरामी हुनुहुन्छ, उहाँको चाहिँ उहाँ आफ्नै घरमा हुनुहुन्छ हेर्नुहोस्, छोरा बुहारीसँगै सँगै हुनुहुन्छ, छोरा बुहारीले एकदमै माया गर्नुहुन्छ, छोरा बुहारीले एकदम राम्रो टेक केयर गर्नुभएको छ, तर आमाको एउटा समस्या के छ भने अरू तमाम समस्या सँगसँगै उहाँको बिर्सिने कारणले गर्दाखेरि उहाँ आफ्नै घरमा भएर पनि म मेरो घरमा छु भन्ने नै छैन क्या उहाँलाई, र जब साँझ पर्दै जान्छ उहाँले के भन्नुहुन्छ, मलाई मेरो घर लैजाऊ भन्नुहुन्छ, आमा घरमै हुनुहुन्छ। अब सोच्नुहोस् त त्यो छोरा बुहारीलाई, आमा घरमै हुनुहुन्छ होइन, र आमालाई होइन हजुर घरमै हुनुहुन्छ कहाँ जाने भनेर भनेर मान्नुहुन्न, झगडा गर्न थाल्नुहुन्छ, हो? अब कति तनाव हुन्छ होला छोरा बुहारीलाई, यो त एउटा उदाहरण भयो। यसरी नै यो बढ्दै जाँदाखेरि पछि कस्तो हुन्छ भने हजुरको खाना पनि बिर्सिने सम्भावना हुन्छ, मुखमा खाना राखिदियो त्यो निल्ने हो कि के गर्ने हो थाहा छैन, फुर्र गरेर फालिदिनुहुन्छ, हो? दिसा पिसाब जता उहाँलाई दिसा पिसाब आएकै थाहा हुँदैन, जता पाए त्यहीँ दिसा हुन सक्छ, दिसा नै खेलाउने होइन, कोही देख्नु भएन दिसा गर्नुहुन्छ, त्यही दिसा खेलाउनुहुन्छ, दिसा मुखमा हाल्नुहुन्छ। अब सोच्नुहोस् त, इमेजिन गर्नुहोस् त कस्तो भयावह स्थिति हो।
1: यस्तो कडा प्रकृतिको समस्याहरू देखिएको बेला चाहिँ परिवारमै राखेर उपचार सम्भव छ कि उहाँको लागि विशेष अझ हेरचाह चाहिँ जरुरी छ?
0: हो, अब यसमा चाहिँ कस्तो छ भने सकभर म एउटा ज्येष्ठ नागरिक रोग विशेषज्ञको हिसाबले म के भन्छु भने सकभर ज्येष्ठ नागरिकहरूको उपचारमा त जानु पर्यो, डाक्टरको परामर्शमा जानु पर्यो, हस्पिटलमा गर्नुपर्ने चिज त गर्नु पर्यो, तर उहाँहरूलाई सकभर चाहिँ हामीले घरमै म्यानेज गर्न सक्नुपर्छ, हो? सकेसम्म हामीले घरमै म्यानेज गर्ने, सकेसम्म उहाँकै वातावरणमा हुँदाखेरि, उहाँहरू बसिराखेकै वातावरणमा हुँदाखेरि उहाँहरू पनि खुसी हुनुहुन्छ र त्यो गर्नु पर्यो, सकभर घरमै म्यानेज गर्ने। घरमा यदि छोरा बुहारी अथवा जसले टेक केयर गरिराख्नु भएको छ उहाँहरूले टेक केयर गर्न सक्नु भएन, स्याहार गर्न सक्नु भएन भने त्यस्तो अवस्थामा चाहिँ केयर गिभरहरू अथवा केयर टेकर स्याहारकर्ताहरू राख्न सकिन्छ। जस्तै छोरा बुहारी दुवैजना चाहिँ अफिस जानुहुन्छ, हो? आमा घरमा एक्लै हुनुहुन्छ र आमाको डिमेन्सिया बढ्दैछ भने उहाँलाई त खानाको लागि पनि टोयलेट जानको लागि पनि हेल्प चाहिन्छ, त्यस्तो अवस्थामा चाहिँ घरमै केयर गिभर राख्न सकिन्छ, स्याहारकर्ता राख्न सकिन्छ। र सकभर त्यस्तो स्याहारकर्ता चाहिँ डिमेन्सिया अल्जाइमर्स अथवा ज्येष्ठ नागरिक सम्बन्धी चाहिँ ट्रेनिङ प्राप्त गरेको होइन तालिम प्राप्त गरेको हुनुभयो भने उहाँको स्याहार राम्रो हुन्छ। र त्यसमा पनि सकिएन घरमै हामीले म्यानेज गर्न सकेन भने अहिले विभिन्न केयर होमहरू पनि होइन सञ्चालनमा आएका छन्। केयर होममा जहाँ चाहिँ ज्येष्ठ नागरिक र डिमेन्सियाको चाहिँ अल्जाइमर्सको राम्रोसँग सेवा गर्न सकिन्छ, सेवा गर्ने होइन नर्सेसहरू हुनुहुन्छ, जहाँ चाहिँ डक्टर्सको रेगुलर भिजिट हुन्छ, त्यस्तो संस्थाहरूमा पनि राख्न सकिन्छ। तर यसको अर्थ के हो भने मैले भनिराख्दाखेरि सर्वप्रथम चाहिँ घरमा नै म्यानेज गर्ने कोसिस गर्नुपर्छ। यदि घरका परिवारले सकेन भने स्याहारकर्ता राख्नु पर्यो, स्याहारकर्ताले पनि गर्न सकेन भने इन्स्टिट्युसनलाइज गरेर होइन अथवा उहाँको चाहिँ क्वालिटी अफ लाइफ मेन्टेन होस् र प्रपरली केयर होस् भन्नको लागि केयर होमहरू लङ टर्म केयर होमहरू मा पनि राख्न सकिन्छ।
1: अब यो सबै कुराहरू चाहिँ फेरि जोडिन्छ आर्थिक अवस्थासँग होइन, आर्थिक अवस्था कस्तो छ, अब उसले घर परिवारमा चाहिँ ज्येष्ठ नागरिकको लागि विशेष हेरचाह चाहिँ गर्न नसकेको अवस्था पनि हुन सक्छ होइन। हामी यसबारे फेरि पनि जोड्छौं। अलिकति मैले यहाँ जोड्न के खोजे भने चाहिँ अघि यहाँले भन्नुभयो नि एकदमै जटिल प्रकृतिको समस्याहरू बढ्दै गएको छ भने परिवार आफै मानसिक स्वास्थ्य समस्याहरूमा चाहिँ गुज्रिरहेको पनि हुन सक्छ होइन। भनेपछि यस्तो अवस्थालाई चाहिँ मिलाउने कसरी, परिवार ज्येष्ठ नागरिक पनि हेर्नु छ, परिवार उसलाई जुन मानसिक स्वास्थ्य समस्या पनि बढ्दैछ है, दुइटैलाई चाहिँ कसरी भनौ न मिलान कसरी गर्ने
0: हो। अब ज्येष्ठ नागरिकहरू जब अरूमा होइन परिवारका सदस्य अथवा स्याहारकर्तामा निर्भर हुँदै जानुहुन्छ, डिपेन्डेन्ट हुँदै जानुहुन्छ, त्यसपछि स्याहारकर्तालाई पनि गाह्रो हुन्छ। र अझ हामीले डिमेन्सिया अल्जाइमर्सको पनि कुरा गरिरहेको हुँदाले डिमेन्सिया अल्जाइमर्सको बिरामीको स्याहार गर्नु त एकदमै गाह्रो हुन्छ र हामी के भन्छौँ भने केयर गिभर बर्डन स्याहारकर्तालाई पनि हजुरको बर्डन भएर तनाव भएर उहाँहरू नै आफै डिप्रेसनमा एन्जाइटी डिप्रेसनमा जानेसम्मको समस्या आउँछ। यस्तो अवस्थामा चाहिँ हामीले के गर्नुपर्छ भन्दाखेरि जस्तै परिवारका सदस्यले एकले अर्कालाई सहयोग गर्नु पर्यो। कुनै पनि घरमा ज्येष्ठ नागरिक बुवा आमा बिरामी हुनुभयो भने त्यसको जिम्मा स्याहार गर्ने जिम्मा चाहिँ बुहारीलाई आउने होइन, र बुहारीले यता घर पनि खाना पनि पकाउनु पर्यो, छोराछोरी पनि हेर्नु पर्यो होइन, श्रीमान पनि हेर्नु पर्यो र ज्येष्ठ नागरिक बुवा आमालाई पनि स्याहार गर्नु पर्दाखेरि एउटा व्यक्तिले सबैतिर होइन सम्भव हुँदैन। त्यस्तो अवस्थामा चाहिँ के गर्नुपर्छ भने परिवारका अन्य सदस्यले पनि त्यो स्याहारकर्ताको जसले ज्येष्ठ नागरिकलाई स्याहार गरिरहेछ उहाँको कार्यलाई चाहिँ विभाजन गरिदिनुपर्छ अथवा त्यसमा सहयोग गरिदिनुपर्छ। अहिले मानव बुहारीले हेरिराख्नु भएको छ भने छोराहरूले छोराले केही कुरामा सहयोग गरिदिने हो कि, अथवा नाति नातिना अलिकति ठूला भएछन् भने नाति नातिनाले सहयोग गरिदिने हो कि, अथवा छोरीहरू हुनुहुन्छ भने केही दिन छोरीहरूले आएर चाहिँ हेरिदिने हो कि होइन। किन भन्दाखेरि यदि परिवारका सबै सदस्यले मिलेर कार्य गरिएन भने त हजुरको भोलि केयर गिभर राख्नु पर्यो अथवा कुनै केयर होममा लडेर राख्नु पर्यो, लङ टर्म केयर होममा लडेर राख्नु पर्यो भने त आर्थिक होइन खर्च त बढ्नेवाला छ। त्यो भएको हुनाले परिवारकै सबै सदस्यहरूले मिलेर चाहिँ ज्येष्ठ नागरिकको सेवा गरियो भने हजुरको सजिलो हुन्छ र एकजनालाई मात्रै त्यो भार चाहिँ दिनु उचित हुँदैन।
1: तपाई अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आजको कार्यक्रममा अल्जाइमर र डिमेन्सियाको पहिचान, न्यूनीकरणका लागि परिवारको भूमिका र सरकारी व्यवस्थाका बारेमा कुराकानी गरिरहेका छौं। वीर अस्पतालका ज्येष्ठ नागरिक रोग विशेषज्ञ डाक्टर अनन्त अर्यालसँगको कुराकानी बाँकी नै छ। उज्यालो सुन्दै गर्नुहोला। विपद, दुर्घटना वा आपतका बेला चाहिने सहयोगका लागि 6 निशुल्क हटलाइन नम्बरहरू आफ्नो मोबाइलमा सेभ गरिराखौ।
2: प्रहरी सहयोग चाहिँदा 100,
1: दमकलका लागि 101,
2: एम्बुलेन्स सेवा चाहिँदा 102,
1: ट्राफिक प्रहरीका लागि 103,
2: बाल बालिका खोज तलासका लागि 104 र विपद व्यवस्थापनका लागि 1234। यी नम्बरहरूमा फोन गर्दा पैसा लाग्दैन।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
3: शैक्षिक कर्जा लिन चाहनेहरूका लागि नेपाल बैंकले ल्याएको छ नेपाल बैंक शैक्षिक कर्जा, किनकि तपाईँको सपनाले महत्व राख्दछ।
4: मात्र 6.41% ब्याज दरबाटै प्रारम्भ।
3: विशेषताहरू,
4: ट्युसन शुल्कको 100% सम्म कर्जा प्रवाह,
3: स्थिर वा परिवर्तनीय ब्याज दर, दुवै विकल्प उपलब्ध,
4: सरल प्रक्रिया तथा छिटो कर्जा स्वीकृति हुने,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने।
4: आजै आफ्नो नजिकको शाखा कार्यालयमा जानुभई विस्तृत जानकारी प्राप्त गर्नुहोस् वा कल सेन्टरको फोन नम्बर 01-597-1222 सम्पर्क गर्नुहोस्।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
6: 3 तिर्नुहोस्, 7 चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 को लागि मात्र रु 5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी एचडी र एसडी टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र आइपिटिभी अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
7: कृषि मन्त्र नार्कसँग
8: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौ। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: कार्यक्रम बद्लिदो नेपालमा तपाईँलाई फेरि स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशनबाट एकैसाथ प्रसारण भइरहेको छ। आजको कार्यक्रममा हामीले ज्येष्ठ नागरिकमा अल्जाइमर र डिमेन्सियाको पहिचान, यसको न्यूनीकरणका लागि गर्नुपर्ने प्रयासका बारेमा कुराकानी गरिरहेका छौं। कुराकानीमा आज हामीसँग वीर अस्पतालका ज्येष्ठ नागरिक रोग विशेषज्ञ डाक्टर अनन्त अर्याल हुनुहुन्छ। अब हामी उहाँसँग अल्जाइमर र डिमेन्सिया भएकाको परिवारको भूमिका तथा सरकारी सेवा सुविधाका बारेमा कुराकानी गर्छौ। म डाक्टर साहब फेरि स्वागत गर्न चाहन्छु कार्यक्रममा।
2: हस् धन्यवाद।
1: हजुर, ज्येष्ठ नागरिक भन्ने बित्तिकै अघि तपाईँले भन्नुभयो धेरै पछि आउनुको एउटा प्रमुख कारण चाहिँ आर्थिक अवस्था जोडिएर र हेल्थ चेकरै भन्दा पनि हेरचाह गर्ने चाहना हुँदा हुँदै त्यहाँ विभाजन, धेरै ठाउँमा विभाजन हुँदा ज्येष्ठ नागरिक कम प्राथमिकतामा परिरहेको देखिन्छ होइन। अब अलिकति अब आर्थिक अवस्थाको पाटोलाई चाहिँ भनौँ न, परिवारको यो आर्थिक अवस्थाको पाटोलाई चाहिँ कसरी हामीले कम गराउन सकिन्छ, त्यसको लागि सरकारले कस्तो खालको व्यवस्थाहरू गरिरहेको छ ज्येष्ठ नागरिकै स्याहारको लागि, हेरचाहको लागि र उनीहरूको स्वास्थ्य उपचारको लागि?
2: हजुर, एकदमै महत्वपूर्ण कुरा हजुरले राख्नुभयो। ज्येष्ठ नागरिकको स्याहार भनेको परिवारको मात्रै दायित्व होइन, यो हाम्रो समाजको र राष्ट्रकै दायित्व हो। र नेपालको संविधानले पनि ज्येष्ठ नागरिकको धारा 41 ज्येष्ठ नागरिकको होइन संरक्षण र हक र अधिकारको चाहिँ सुनिश्चितता गरेको छ। ज्येष्ठ नागरिक ऐन 2063 पनि आएको छ यसले, र अन्य होइन ज्येष्ठ नागरिक रणनीतिहरूले पनि हजुरको ज्येष्ठ नागरिकको स्वास्थ्य र ज्येष्ठ नागरिकको अधिकारको चाहिँ हजुरको सुनिश्चितताको लागि चाहिँ विभिन्न कार्यहरू गरिराखेको छ। अर्को कुरा के छ भने, सरकार अहिले म सरकारी हस्पिटलमै छु र सरकारी निकायहरूसँग एकदम नजिकसँग काम गरिराख्दाखेरि सरकारको तर्फबाट कोशिस त भइराखेको छ, पर्याप्त चाहिँ छैन तर कोशिस भइराखेको छ। जस्तै अहिले हाम्रो बीमा बोर्डले नै होइन राष्ट्रिय बीमा बोर्डले नै 70 वर्ष भन्दा माथिका ज्येष्ठ नागरिकहरूलाई निशुल्क स्वास्थ्य बीमाको व्यवस्था गरेको छ। भनेको मतलब कोही बुवामा 70 वर्षभन्दा माथिको हुनुहुन्छ भने उहाँहरूले 1 रूपियाँ पनि नतिरिकन निशुल्क रूपमा स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध हुन सक्नुहुन्छ। त्यसपछि गर्ने सम्पूर्ण टेस्टहरू बीमा अन्तर्गतै हुन्छ। त्यो स्वास्थ्य बीमा ज्येष्ठ नागरिकको लागि मात्रै हजुरको 1 लाख रूपियाँ बराबरको स्वास्थ्य बीमा सेवा उपलब्ध छ। र अल्जाइमर्स डिमेन्सिया भएका व्यक्तिलाई, अझ कानूनमा त अल्जाइमर्स मात्रै भन्ने शब्द छ, अल्जाइमर्स भएका व्यक्तिलाई अर्को 1 लाख रूपियाँ बराबरको सुविधा पनि उपलब्ध छ। यहाँ त अहिले म वीर अस्पतालमा कार्य गरिरहँदाखेरि म अचम्म मान्छु कि 75-80 वर्षको बुवामा हुनुहुन्छ, आर्थिक अवस्था एकदमै कमजोर हुन्छ, अनि त्यसपछि हामीले उपचारको लागि अब केही जाँचहरू गर्नुपर्ने हुन्छ अथवा औषधि लेख्नुपर्ने हुन्छ, अरू उहाँहरू भन्नुहुन्छ डाक्टर साहब यो त गर्नै सकिन्न, सरकारी हस्पिटलमा आएर पनि उहाँहरूले गर्न सकिन्न भन्ने अवस्था आएको छ। हुन त त्यहीँ 70 वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई हस्पिटलले नै केही छुटको व्यवस्था गरेको छ, तर उहाँहरूले बीमा गरेको भए त त्यो सम्पूर्ण कुरा त बीमाबाटै कभर हुन्थ्यो नि त। भनेपछि यहाँ समस्या कहाँ छ भने, सरकारले गरेका चीजलाई पनि हामी आम नागरिकले त्यसलाई चाहिँ अपनत्व नै गरेको छैन,
1: भनेको सरकारले दिएको सेवा सुविधा पनि
2: प्रयोग गरिएको छैन। र हामी त ज्येष्ठ नागरिक हेरिराख्दाखेरि हामी प्रत्येक अर्को ज्येष्ठ बिरामी आउँदाखेरि हामी के भन्नुपर्छ, तपाईँले किन अहिलेसम्म बिमा गर्नुभएको छैन, बिमा गर्नुहोस् न, बिमा गर्यो भने त छुट हुन्छ नि।
1: ज्येष्ठ नागरिकलाई त
2: निशुल्क छ, बिमा नै निशुल्क छ, 1 रूपियाँ पनि तिर्नु पर्दैन। र यदि 5 जना परिवारभित्रमा ज्येष्ठ नागरिक पर्नु भएको छ भने यताबाट 5 जना परिवारभित्रको 1 लाख रूपियाँ पनि उहाँले प्रयोग गर्न पाउनुहुन्छ, यतापट्टि ज्येष्ठ नागरिकको छुट्टै 1 लाख पनि प्रयोग गर्न पाउनुहुन्छ। भनेपछि उहाँहरूले त 2 लाख बराबरको सुविधा पाउनुहुन्छ। भनेपछि सरकारले सुविधा त दिएको छ, अब त्यो सुविधा नै हामीले प्रयोग गर्दैनौँ भने, अब जस्तै भन्नुहोस् नियमित प्रेसरको, सुगरको, दमको औषधि खानुपर्छ भने त त्यहाँ खर्च त आउँछ नि त, 3,000, 4,000, 5,000 होइन 10,000सम्मका महिनेवारी खाने औषधिहरू पर्न सक्छन्। तर त्यही चिज हामीले बिमाबाट प्राप्त गर्न सक्यो भने त त्यो औषधिको त सुनिश्चितता त भयो त,
1: त्यो औषधि पनि फेरि सरकारबाट निशुल्क
2: प्राप्त हुन्छ। त्यही भएको हुनाले सरकारले दिएको सुविधाहरू हामीले एउटा प्रयोग गर्नु पर्यो। दोस्रो, सरकारले के गरेको छ भने हजुरको अहिलेसम्म 68 वटा भन्दा बढी सरकारी हस्पिटलहरूमा चाहिँ ज्येष्ठ नागरिक स्वास्थ्य सेवा चाहिँ पुर्याएको छ। सबैतिर ज्येष्ठ, हामी जस्तो ज्येष्ठ नागरिक रोग विशेषज्ञ त हुनुहुन्न, तर त्यो सेवा पुगेको छ। र कति हस्पिटलमा छुट्टै जेरियाट्रिक वार्ड पनि छ, नभए पनि जेरियाट्रिक स्वास्थ्यको लागि अथवा ज्येष्ठ नागरिकको स्वास्थ्यको लागि भनेर सरकारले बजेट चाहिँ विनियोजन गर्नुभएको छ। त्यो पर्याप्त त छैन, तर सरकारबाट कोशिश चाहिँ भइरहेको छ। र अहिले केन्द्रीय सरकारबाट मात्रै नभइकन स्थानीय सरकारले पनि ज्येष्ठ नागरिकको लागि चाहिँ विभिन्न कार्यक्रमहरू गर्नुभएको छ। र जस्तै म अहिले अघिल्लो वर्ष हजुरको काठमाडौँ महानगरपालिकाले पनि 70 वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरूको लागि घर दैलो कार्यक्रम उहाँहरूले शुरूआत गर्नुभयो। र अहिले यो दोस्रो वर्ष अझ त्यसलाई अलिकति फैलाएर चाहिँ त्यो कार्यक्रम हुँदैछ, जो ज्येष्ठ नागरिकहरू सवारी स्वास्थ्य प्रबन्धन केन्द्रसम्म आइपुग्नुहुन्न अथवा जो चाहिँ हस्पिटल जान सक्नुहुन्न, जो चाहिँ घरमै हुनुहुन्छ, ओछ्यान पर्नु भएको छ, उहाँहरूको पनि नछुटुन्, उहाँहरू नछुट्नुहोस् भनेर पनि काठमाडौँ महानगरपालिकाले ज्येष्ठ नागरिकको लागि घर दैलो कार्यक्रम गरेको छ। त्यस्तै गरेर हजुरको यता ललितपुरमा पनि विभिन्न कार्यक्रमहरू छन्। र अहिले विभिन्न हजुरको स्थानीय तहले पनि विभिन्न कार्यक्रमहरू राख्नु भएको छ, तर सबै स्थानीय तहका कार्यक्रमहरूमा चाहिँ अझ व्यवस्थित कार्यक्रमहरू चाहिँ आइसकेका छैनन्। अहिले यसपालिको हाम्रो अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक जुन दिवस हामीले मनायौं, त्यसको यसपालिको थिम नै के छ भन्दाखेरि दीर्घायुको युग शुरू भयो। अब हामीले, किनकि हाम्रो ज्येष्ठ नागरिकहरू त धेरै बाँच्नु भएको छ, धेरै बाँच्नु भएको हुनाले अब हाम्रो जुन प्रणाली छ, सिस्टम छ, त्यसलाई नै हामीले रिथिङ्क अथवा पुनर्विचार गर्नुपर्ने बेला आइसकेको छ। त्यही भएर अब हामीले चाहिँ ज्येष्ठ नागरिकको लागि केवल भत्ता मात्रै, सरकारले त ज्येष्ठ नागरिकको लागि 4,000 रुपियाँ त भत्ता दिँदै आएको छ, त्यो भत्ताले मात्रै पर्याप्त हुँदैन अथवा निशुल्क कार्यक्रम मात्रै राखेर हुँदैन। अब हामीले चाहिँ ज्येष्ठ नागरिक, अघि हजुरले उठाएको प्रश्नहरू जस्तै ज्येष्ठ नागरिकको घरमा हुनुहुन्छ, परिवारका सबै सदस्यहरू काममा जानुहुन्छ भने त्यो ज्येष्ठ नागरिकलाई कसरी हेरविचार गर्ने त, ताकि त्यो परिवारका सदस्यहरू क्रियाशील भइराख्नुहोस्, उहाँहरू आफ्नो कार्य गर्न सकिराख्नुहोस्, जबमा जान सक्नुहोस्, ताकि जसले गर्दाखेरि घरको आर्थिक अवस्था राम्रो होस् र ज्येष्ठ नागरिकहरूको पनि स्वास्थ्य चाहिँ सुनिश्चित होस् भन्नको लागि विभिन्न ज्येष्ठ नागरिक चौतारी अथवा ज्येष्ठ नागरिकको चाहिँ डे केयर सेन्टरहरूको अवधारणाहरू पनि आइरहेको छ। सबैतिर यो इफेक्टिभली चाहिँ चलेको छैन, तर अब यस्ता चीजहरूलाई चाहिँ हामीले लागू गर्न चाहिँ जरुरी छ।
1: परिवार सबै काममा लाग्नुपर्नेछ, दिनभरि ज्येष्ठ नागरिक चाहिँ एक्लै बस्नुपर्ने बाध्यता छ, त्यो एक्लै बस्ने ज्येष्ठ नागरिकको लागि पालिकाले के गर्न सक्छ त?
2: हो, पालिकाले चाहिँ हजुरको ज्येष्ठ नागरिकहरूको लागि भनेर डे केयर सेन्टरहरूको व्यवस्था गर्न सकिन्छ, जहाँ चाहिँ ज्येष्ठ नागरिकहरू आउनुहुन्छ, जो आउन सक्नुहुन्छ उहाँहरू आउनुहुन्छ, अथवा जो आउन सक्नुहुन्न उहाँहरूलाई ओडाले नै अथवा पालिकाले नै हजुरको गाडीको व्यवस्था गरिदिन सक्छ। गाडी जान्छ, घर घरमा जान्छ, उहाँहरूलाई लिएर आउनुहुन्छ, एकै ठाउँमा राख्नुहुन्छ, अनि त्यो चाहिँ ज्येष्ठ नागरिकको अवस्था अनुसारले उहाँहरूले जे गर्न सक्नुहुन्छ, त्यहाँ क्रिएटिभ कामहरू पनि, सृजनात्मक कार्यहरू पनि गराउन सकियो, उहाँहरूलाई मनोरञ्जनको कार्यहरू पनि गर्न सकियो, भजन कीर्तनहरू पनि गराउन सकियो, र उहाँहरूलाई यदि दिनभर बस्ने हुनुहुन्छ र दिउँसोको खाजाको व्यवस्था गर्न सकियो, ताकि ज्येष्ठ नागरिकहरू घरमा एक्लै बस्न नपरोस्, र जसलाई टेक केयर चाहिन्छ त्यहाँ हामीले नर्सेस अथवा केही केयर गिभरहरू पनि त्यो डे केयर सेन्टरमा राख्यौं भने उहाँहरूले टेक केयर पनि गर्नुहुन्छ, र यदि सम्भव भएछ भने त्यहाँ फिजियोथेरापीको सर्भिसहरू पनि भयो भने फिजियोथेरापी जसलाई आवश्यकता हुन्छ उहाँहरूलाई फिजियोथेरापी गराउन सकिन्छ। समय समयमा त्यहाँ चेक जाँचहरू, होइन, डाक्टरहरूको भिजिट गराएर परामर्शहरू गराउने त्यो चिज पनि गर्न सकिन्छ। र कुन ज्येष्ठ नागरिकको अवस्था के छ, हामीले कार्यक्रमको सुरुवातीमै भन्यौं, ज्येष्ठ नागरिक 3 किसिमको हुनुहुन्छ, जो पूर्ण रूपमा इन्डिपेन्डेन्ट हुनुहुन्छ सबै कार्यमा, दोस्रो जो केही कार्यमा चाहिँ अरूमा निर्भर हुनुहुन्छ, केही चाहिँ आफै गर्न सक्नुहुन्छ, अर्को जो सम्पूर्ण रूपमा निर्भर हुनुहुन्छ, यो तीनटै क्याटेगोरीलाई हुने गरेर चाहिँ उहाँहरूले त्यहाँ कार्यक्रम सञ्चालन गर्न सक्नुहुन्छ। र अब अहिले हामीले ठ्याक्कै कसरी विचार गर्नु पर्यो भने यो तीनटै किसिमका ज्येष्ठ नागरिकलाई कसरी हुन सक्छ, एउटा जो एकदमै एक्टिभ हुनुहुन्छ उहाँहरूले त कन्ट्रिब्युटै गर्न सक्नुहुन्छ नि, उहाँहरूले त त्यो ज्येष्ठ नागरिक केन्द्रलाई नै भनौँ न सञ्चालन गर्न सक्नुहुन्छ, अथवा त्यही ठाउँमा हामीले इन्टर जेनेरेसनल कार्यक्रमहरू, होइन, अन्तर पुस्ताका कार्यक्रमहरू पनि गर्न सकिन्छ, जस्तै विद्यालयका विद्यार्थीहरूलाई त्यहाँ आउने लिएर आउन सकियो, त्यसपछि गएर जो ज्येष्ठ नागरिकहरूले पहिला राम्रो अनुभव, होइन, जसको अनुभवहरू छ आफ्नो अनुभव सेयर गर्न सक्नुहुन्छ, कुनै नयाँ सिप छ भने ती सानसाना केटाकेटीलाई त्यो सिप सिकाउन सक्नुहुन्छ। यसरी हामीले अन्तर पुस्ताको कार्यक्रमहरू पनि त्यो मिलन केन्द्र अथवा त्यो डे केयर सेन्टरमा हामीले गर्न सक्छौ। त्यही भएर अब राज्यले, अघि हामीले भन्यो नि, अब प्रणालीहरूको हामीले पुनर्विचार गर्नुपर्छ। ज्येष्ठ नागरिक भन्ने बित्तिकै ओछ्यान परेको मात्रै सोच्नु भएन, ज्येष्ठ नागरिक भन्ने बित्तिकै उहाँहरू केही गर्न सक्नुहुन्न अथवा उहाँहरू निर्भर हुनुहुन्छ भनी सोच्नु भएन। सरकारले त के गर्न सक्छ भने, जो अझै पनि क्रियाशील हुनुहुन्छ, जो एकदमै विद्वान हुनुहुन्छ, विद्वत वर्गको हुनुहुन्छ, उहाँहरूलाई त अझै पनि स्थानीय तहले, ल उहाँहरू रिटायर हुनुभयो होला, तर स्थानीय तहले अझै पनि उहाँहरूलाई त प्रयोगमा लिएर आउन त सक्छ नि त.
1: उहाँहरूबाट उहाँहरूले सिकेका सिपहरू नयाँ पुस्तालाई चाहिँ हस्तान्तरण गराउने तरिकाहरू चाहिँ त्यो खालको मिलन केन्द्रहरू चाहिँ हुनु पर्यो होइन. भनेपछि यहाँ सरकारले दिने मात्र होइन लिने पनि जान्नु पर्यो र त्यो तरिकाहरू पनि अप्नाउनु पर्यो. त्यसै पालिकाले त्यो चाहिँ अलि कतिपय पालिकाले तपाईँले भने जस्तै सुरु गरेका छन् तर कति पालिका चाहिँ उदासीनै देखिन्छ. अहिले चाहिँ ती पालिकाहरू चाहिँ अलिक सक्रिय हुनुपर्ने चाहिँ त्यहाँ देखियो होइन. अब अर्को पाटो भनेको चाहिँ अलिकति परिवारको कुरा होइन. यहाँले सुझाव दिनुपर्दा चाहिँ परिवारले चाहिँ ती डिमेन्सिया अल्जाइमर भएकोहरूलाई चाहिँ कसरी हेरचाह गर्ने.
2: अब यसलाई चाहिँ सर्वप्रथम त त्यो लक्षणहरू डिमेन्सियाका अथवा अल्जाइमर्सका हुन् होइनन् होइन अथवा कुनै अरू रोग हुन् कि अथवा डिमेन्सियाको चाहिँ अघि हामीले भने जस्तै भिटामिनको बी12को कमी मात्रै अथवा रगत मात्रै जमेको पानी मात्रै जमेका ती चिजहरू हुन् कि जुन परिवर्तन गर्न सकिन्छ त्यो पहिला त डायग्नोसिस हुनु पर्यो निदान हुनु पर्यो हजुरको. त्यो त्यसपछि निदान भइसकेपछि बी12को मात्रै कमीले गर्दा बिर्सिनी रोग लागेको छ भने डिमेन्सियाका लक्षण देखेका छन् भने भिटामिन बी12 हामीले सप्लिमेन्ट गर्यो भने उहाँ नर्मलमा आउनुहुन्छ. त्यही भएर सर्वप्रथम त हामी उपचारमा जानु पर्यो. उपचारमा गइसकेपछि डायग्नोसिस भइसकेपछि हामीले डायग्नोसिस गरिसकेपछि त्यसपछि चाहिँ कुन अवस्था छ त सर्वप्रथम त शुरूआती अवस्थामै डाक्टर भट्टा गइयो भने हामीले अल्जाइमर्स नै रहेछ भने पनि अल्जाइमर्सका पनि औषधि छन् अल्जाइमर्सको पनि उपचार हुन्छ है. त्यो मिसकन्सेप्सन चाहिँ हामीले हटाउनु पर्यो कि उपचारै छैन निकै हुँदैन भन्ने चिज चाहिँ हटाउनु पर्यो. हजुरको निको त सुगर पनि निको हुँदैन नि प्रेसर पनि त निको हुँदैन नि तर हामीले औषधि खाइराख्यो भने त कन्ट्रोलमा राखिन्छ त्यसको जटिलताबाट हामीले बचाउन सक्छौँ नि. हो त्यसरी नै अल्जाइमर्स नै डायग्नोज भयो भने पनि पत्ता लाग्यो भने पनि त्यसलाई हामीले शुरूआती अवस्थामै छ भने औषधि प्रयोग गरेर र हामीले कग्निटिभ थेरापी भन्छौँ होइन
1: विभिन्न
2: होइन हजुरको मेमोरी एक्सर्साइजेसहरू र उहाँहरूको चाहिँ स्मरण शक्तिलाई बलियो बनाइराख्ने चिजहरू क्रियाकलापहरू त्यो हामी गराउन सकिन्छ. जस्तै कोही पढे लेखेको हुनुहुन्छ भने उहाँले निरन्तर पढिराख्नुभयो भने मस्तिष्क सक्रिय हुन्छ त्यसले पनि यो लक्षणहरू बिर्सिने समस्यालाई बढ्नबाट रोक्छ. अर्को भनेको घरमा डिमेन्सियाको अथवा अल्जाइमर्स डिजिजको बुवामा हुनुहुन्छ भने उहाँहरूले केही काम गर्न सक्नुहुन्छ भने काम गर्न दिने उहाँसँग काम लिन खोजेको होइन कि उहाँहरूलाई एक्टिभ बनाउनको लागि क्रियाशील बनाउनको लागि चाहिँ हामीले उहाँहरूलाई केही न केही काम गराउन सकिन्छ. जस्तै हिन्दूले गर्न सक्नुहुन्न टेबलमा बसेर मात्रै कुर्सीमा बस्न सक्नुहुन्छ भने कुर्सीमा हामी तरकारीहरू राखिदिउँ त्यो तरकारी केलाउन लागे पनि उहाँहरूको हातहरू चल्यो र तरकारी केलाउँदाखेरि पनि त दिमाग मस्तिष्क पनि त चल्छ नि त्यति मात्रै गर्यौं भने पनि उहाँहरूको लागि मेमोरी एक्सर्साइज हुन्छ.
1: तर यहाँ कति परिवारको मानसिकता के छ भने अब जति कन्ट्रिब्युट गर्नुपर्ने हो त्यो त गरिसक्यो नि अब त उहाँहरूको उमेर त आराम गर्ने उमेर हो भनेर अलि अगाडि 60-70 नै हामी कामबाट वञ्चित गराउँछौ नि यो त
2: होइन. त्यो साँच्चै म एकदमै त्यो चाहिँ म मान्दिन किन भन्दाखेरि ज्येष्ठ नागरिकहरू जति एक्टिभ भइराख्नुहुन्छ त्यति उहाँहरूको शरीरको लागि स्वास्थ्यको लागि शारीरिक र मानसिक दुईटै स्वास्थ्यको लागि चाहिँ राम्रो हो. तपाईँ हड्डी ज्येष्ठ नागरिकको हड्डी बलियो होस् भन्ने चाहनुहुन्छ भने तपाईँले उहाँहरूलाई हिँडुल गराउनै पर्छ. उहाँहरूलाई सुताएर राखेर उहाँको हड्डी र मांसपेशी बलियो हुँदैन कि उल्टो हड्डी र मांसपेशी खिँदै जान्छ. त्यो भएको हुनाले म त के भन्छु भने मेरो कार्यक्रमहरूमा पनि म भन्ने गर्छु यदि हजुर बलियो हुन चाहनुहुन्छ होइन स्वस्थ भइराख्न चाहनुहुन्छ भने तपाईँले दैनिक रूपमा आफूले सकेको काम चाहिँ गर्नुपर्छ. उहाँहरूबाट हामीले काम लिन खोजेको होइन तर उहाँहरूकै स्वास्थ्य राम्रो होस् भन्नको लागि हामीले उहाँहरूले सकेको काम गराउने. जस्तै कोही खाना पकाउन सक्नुहुन्छ भने खाना पकाउन दिनुहोस् त्यसलाई केही फरक पर्दैन एकछिन र हजुरले सँगसँगै साथ सहयोग गरिदिनुहोस् होइन. अथवा कसैले खाना पकाउन सक्नुहुन्न उहाँले चाहिँ तरकारी मात्रै केलाउन सक्नुहुन्छ भने बसेर तरकारी मात्रै केलाइदिए पनि पुग्यो हो. गाह्रो काम गर्नु परेन. जस्तै बढार्नलाई असजिलो हुन्छ निहुरेर काम गर्नुपर्छ ढाड दुख्ने समस्या छ त्यो गर्नु परेन. उहाँहरूलाई कम्फर्टमा सजिलोसँग राखेर अब जस्तै गार्डनिङ गर्यो होइन फुलहरूका चाहिँ पत्ताहरू टिप्दियो अथवा गोडमेल गर्यो मात्रै भने पनि त्यसले पनि त उहाँको मस्तिष्क त सक्रिय हुन्छ नि हात गोडा त चल्छ नि. हात गोडा र मस्तिष्क हामीले जति चलायो त्यो त्यति राम्रो हुन्छ. यसलाई निष्क्रिय बनाएर छोडियो भने त झन् कमजोर हुन्छ. त्यही भएर म के भन्छु नि ज्येष्ठ नागरिक बुवा आमालाई त हजुर सासु ससुरा पल्टिएर नबस्नुहोस् है. हो हजुरले सासु ससुराको सम्मान चाहिँ पाउनुपर्छ होइन सबैले सम्मान त पाउनु पर्यो. अझ हामीले ज्येष्ठ नागरिकलाई त हामीले सम्मान गर्नै पर्छ उहाँहरूले सम्मान पाउनै पर्छ हो. तर उहाँहरूले काम गर्दाखेरि त्यो सम्मान घट्दैन. काम गर्नुभयो घरैसी काम गर्नु सकेको काम फेरि मरिमरी काम गर्नु भने होइन
1: दुईतिर फाइदा भएन. काम गर्दा एकतिर आफ्नो स्वास्थ्य अर्कोतिर परिवारको राम्रो माया पनि पायो.
2: एकदम एकदम अब उहाँहरूले कामै गर्न नसके पनि हामी त उहाँहरूलाई माया त अवश्य गर्छौ नि. तर सक्नुहुन्छ भने काम गर्नको लागि काम गर्ने होइन कि म स्वस्थ हुनको लागि मैले हातगोडा चलाउनु पर्छ है भनेर चाहिँ उहाँहरूले काम गर्नुभयो भने यसले उहाँहरूलाई नै फाइदा हुन्छ। तर त्यसको अर्थ यो होइन कि जस्तै कति हाम्रो गाउँघरबाट बुवा आमा आउनुहुन्छ एकदमै हुन्छ नि गाह्रो भइसकेको छ तैपनि अझै पनि घाँस दाउरा गर्न जानुभयो भने होइन सकि नसकी घाँस दाउरा गर्न जरुरी छैन हो तर सक्नुहुन्छ भने घाँस दाउरा गर्दा फरक पर्दैन।
1: सकेको काम चाहिँ नछोडौं नसकेको काम चाहिँ छोडौं
2: एकदम।
1: अहिले पछिल्लो समयमा चाहिँ अध्ययनहरूले पनि देखाइरहेछ भारत चाइनामा पनि 40 नागेकाहरूलाई पनि अल्जाइमर देखिन थालेको छ डिमेन्सियाहरू देखिन थाल्यो भन्ने आशा होइन भनेपछि हामीले अलिकति क्रियाशील र सक्रिय र डिमेन्सिया अल्जाइमरबाट चाहिँ टाढा रहनको लागि भनौ न 40 कटेकाहरूलाई सुझाव दिनुपर्दा चाहिँ के दिनुहुन्छ?
2: हजुर एकदमै महत्वपूर्ण कुरा गर्नुभयो हजुरले। प्राय अल्जाइमर्स रोग चाहिँ हजुरको 65 वर्ष भन्दा माथिकालाई नै ज्यादा देखिने गर्छ र डिमेन्सियाका अरू प्रकार हामीले भन्यौं जस्तै फ्रन्टो टेम्पोरल डिमेन्सिया चाहिँ कहिलेकाहीँ 50 पनि देखिन्छ र हालसालै मैले एकजना बिरामी मैले देखेको थिएँ उहाँ चाहिँ लगभग 38 वर्षमै उहाँलाई डिमेन्सिया रोग लाग्यो तर त्यो त्यति कमन चाहिँ होइन त्यो अलिकति अनकमन रेयर कुरै हो तर हामीले 60-65 वर्ष पछि हामीलाई अल्जाइमर्स लाग्नेवाला छ भने यसको त रिस्क फ्याक्टरहरू जोखिमका कारकहरू त हामीले पत्ता लगाइसकेका छौं हो ती कारक तत्त्व त हजुरको 30-40 बटै शुरू भइसकेका हुन्छन्। त्यही भएर हामी 40 भएका मानिसले के गर्नु पर्यो भने यसका डिमेन्सियाका जोखिमका कारकहरूलाई हटाउनु पर्यो। त्यसमा के पर्छ भन्दाखेरि सर्वप्रथम त हजुरको स्मोकिङ अल्कोहल यी जोखिमका कारक हुन् यिनीहरूबाट हामी टाढा रहनु पर्यो र अर्को भनेको एक्सर्साइज गर्नु पर्यो नियमित एक्सर्साइज गर्नु पर्यो आइसोलेसनमा बस्नु भएन एक्लै बस्नु भएन र हजुरको यदि प्रेसर सुगर कोलेस्ट्रोल छ भने यसलाई कन्ट्रोलमा राख्नु पर्यो किनकि हजुरको यो प्रेसर सुगर भएका व्यक्ति र जसको एलडीएल कोलेस्ट्रोल हाई भएका व्यक्तिलाई पनि भोलि गएर डिमेन्सिया हुन सक्ने जोखिम बढ्छ। त्यही भएर हामीले यो प्रेसर सुगर कोलेस्ट्रोल त हजुर यो त लाइफस्टाइलको डिजिज हो त्यही भएर हामीले अहिलेदेखि नै लाइफस्टाइल परिवर्तन गर्नु पर्यो र अहिले मैले अनि अर्को यदि कसैको चाहिँ आँखाको समस्या छ कानको समस्या छ भने त्यसलाई पनि उपचारमा जानु पर्यो किनकि त्यो पनि डिमेन्सियाको रिस्क फ्याक्टर हो। त्यस्तै गरेर हजुरको यदि कसैलाई मानसिक समस्या छ एङ्जाइटी छ डिप्रेसन छ भने त्यसको पनि उपचारमा जानु पर्यो किनकि त्यसले पनि डिमेन्सियाको जोखिमलाई बढाउँछ। त्यही भएर यी सबै रोगहरू हाम्रो केले फरक पारिरहेछ लाइफस्टाइलले फरक पारिरहेछ। त्यही भएर अहिलेको जुन हाम्रो अहिले सबलाई तनाव नभएको व्यक्ति कोही छैन होला स्ट्रेस नभएको व्यक्ति कोही छैन होला त्यही भएर स्ट्रेस म्यानेजमेन्ट हुनु पर्यो। स्ट्रेस म्यानेजमेन्टको लागि हामीले के गर्न सकिन्छ भन्दाखेरि एक त हाम्रो लाइफस्टाइल चेन्ज गर्नु पर्यो दोस्रो भनेको हामीले एक्सर्साइज नियमित गर्न सक्छौ योग ध्यानहरू गर्न सक्छौ। योग ध्यान भनेको बुढेसकालमा गर्ने चिज होइन हेर्नुहोस् भनेको बुढेसकालसम्म पर्खिनु पर्दैन भन्न खोजेको के मैले योग ध्यान गर्नलाई आजै शुरू गरौं। त्यही भएर यसपालिको नारा पनि थिम पनि के छ भने रिथिङ्किङ द सिस्टम भनेको छ नि प्रणालीलाई पुनर्विचार। अब सोच्नु भएन कि यो काम चाहिँ म बुढेसकालमा गर्छु भनेर थाती राख्नु भएन योग ध्यान गर्नलाई बुढेसकाल कुर्नु पर्दैन हो कोही ज्येष्ठ नागरिक हुनुहुन्छ गर्न सक्नुहुन्छ। अझ हामी पछिको उमेरमा योगा गर्छौं भन्यो भने त मैले जति सक्छु 80 वर्षको बुवाले घुँडाको समस्या रहेछ भने त गर्न नसक्नु होला नि हो कि होइन। त्यही भएर हामीले स्वस्थ जीवनशैली चाहिँ अप्नाउनु पर्यो र अहिले स्वस्थ जीवनशैलीमा सबैभन्दा ठूलो एउटा बाधक चाहिँ के पनि देखेको छ भने अहिलेको मोबाइल स्क्रिन टाइम भन्छौ नि हामी होइन अहिले हामीले झट्टै याद गर्यौं भने पनि अहिले मोबाइल र रिल्सहरू हामी यति हजुरको स्क्रोल गर्छौं कि हाम्रो एटेन्सन कन्सन्ट्रेसन नै हजुरको कम भइसकेको छ।
1: पहिला 3 घण्टाको फिल्म हेर्न सकिन्थ्यो परिवार बसेर होइन अब त्यो 5 मिनट 1 मिनटको रिल पनि हेर्ने धैर्य
2: छैन। त्यही भएर अहिले हाम्रो यो इन्टरभ्यूलाई पनि होइन हामीले 1 घण्टालाई ब्रेक गर्दै गयौं भने त सायद कोही हुनुहुन्छ होला 1 घण्टा पुरै सुन्नलाई अथवा पुरै हेर्नलाई अब हामीसँग त्यो धैर्यता नै नभएको छ। र मलाई त के लाग्छ भने यो स्क्रिन टाइम हाम्रो कम स्क्रिन टाइम बढ्दै गयो भने यसले हाम्रो मानसिक स्वास्थ्यलाई पनि असर गर्छ स्मरण शक्तिलाई पनि असर गर्छ। अब आगामी होइन उहरू ठूला स्टडीहरूले त्यो केही वर्षमा त्यो देखाउनेवाला नै छ। त्यही भएर मेरो अनुरोध चाहिँ सबैजनालाई के छ भने हामी स्क्रिन टाइमलाई घटाउँ स्क्रोलिङमा धेरै नलागौं र क्रिएटिभ काममा लागौं स्वस्थ जीवनशैली अप्नाऊ त्यो भयो भने डिमेन्सिया र अल्जाइमर्सका रिस्क फ्याक्टर्सलाई हामीले घटाउन सक्छौँ जोखिम कारकलाई घटाउन सक्छौँ त्यो नै बुद्धिमत्ता हुन्छ।
1: हजुर अब जोसँग जसको परिवारमा डिमेन्सिया अल्जाइमर भएका आमा बुवाहरू सँगै हुनुहुन्छ होइन उहाँहरूलाई चाहिँ सुझाव दिनुपर्दा चाहिँ भनौँ न एक त मानसिक तनाव अघि यहाँले भन्नुभयो नि मानसिक तनाव त पक्कै बेहोरेकै हुन्छ उहाँहरूले होइन अब आमा बुवालाई पनि सहज हुने गरी अनि उहाँहरू छोरा बुहारीहरूलाई पनि सहज हुने गरी दुवैले चाहिँ कस्तो खालको जीवनशैली अप्नाउने तनावमुक्त जीवनशैली
2: त्यसको लागि चाहिँ पहिलो कुरा त हामीले के गर्नुपर्छ नि जसको घरमा डिमेन्सियाको बुवामा हुनुहुन्छ सर्वप्रथम त हामीले स्वीकार्नुपर्छ कि यो रोग छ भनेर स्वीकार्नुपर्छ मेरो केही बिरामीहरू हुनुहुन्छ डिमेन्सियाको बिरामीहरू र उहाँको परिवारहरू हुनुहुन्छ जसले अझै पनि कोही कोहीले स्वीकार्नै सक्नु भएको छैन उहाँको श्रीमानलाई डिमेन्सिया छ होइन र श्रीमतीले लामो समयसम्म पनि यसलाई स्वीकार्न सक्नु भएन कि त्यो स्वीकार्न नसक्दाखेरि जो डिमेन्सिया बढ्दै जाँदाखेरि विभिन्न लक्षणहरू देखिन्छ नि त्यो लक्षणले उहाँहरू विचलित हुनुहुन्छ त्यही भएर पहिलो काम चाहिँ के हो भने यदि रोग छ भने त्यो रोगलाई स्वीकारौं दोस्रो भनेको त्यो रोगले विभिन्न समस्याहरू लिएर आउन सक्छ त्यही भएर विभिन्न स्टेज अघि हामीले भन्यौं नि शुरूआती अवस्थामा धेरै गाह्रो नहोला उहाँहरूले आफ्नो काम आफै गर्न सक्नुहुन्छ मध्यम अवस्थामा अरूमा अलिअलि निर्भर पर्ला पछि गएर एडभान्स अथवा जटिल अवस्थामा पूर्ण रूपमा परिवारको हेल्प चाहिन सक्छ त्यो भएको हुनाले हामीले के गर्नु पर्यो भने सकभर अघिल्लो अवस्थामै हामीले उपचार शुरू गर्यौं भने यसलाई लम्बाउन सक्छौ र मानव कसैको अलिअलि जटिल अवस्थामा पुग्नु भयो भने हामीले चाहिँ के गर्नु पर्यो भने त्यस्तो अवस्थामा उहाँहरूको अवस्था अनुसारका विभिन्न गतिविधिहरू हामीले गराउन सक्छौ उहाँहरूलाई एक्टिभ राख्ने गर्न सक्छौ हो ती चिजहरू गर्नु पर्यो र यदि हजुरको चाहिँ आफूलाई उहाँहरूको स्याहार गर्दा गर्दै मानसिक एकदमै तनाव भएको महसुस भएको छ भने त्यस्तो अवस्थामा चाहिँ अरूको हेल्प पनि माग्नु पर्यो अरू परिवारको हेल्प पनि माग्नु पर्यो जस्तै कान्छो छोरासँग बसिराख्नु भएको छ कान्छो छोरा बुहारी नै थाकिसक्नुभयो भने त्यति बेला सायद माइलोसँग सल्लाह के अरे हेल्प माग्ने हो कि जेठोसँग हेल्प माग्ने हो त्यो गर्नु पर्यो होइन भने यदि हजुर केयर गिभर बर्डनमा हुनुहुन्छ तनावमा हुनुहुन्छ भने हजुरले त ज्येष्ठ नागरिक बुवाआमाको आफ्नो पनि के ख्याल राख्न सक्नुहुन्न र ज्येष्ठ नागरिक बुवाआमाको पनि जो डिमेन्सिया छ उहाँको पनि सही होइन स्याहार हुन सक्दैन त्यस्तो अवस्थामा चाहिँ अरू परिवारका अरू साथीभाइको अरू परिवारका सदस्यको हेल्प माग्नु पर्यो यदि त्यो सम्भव छैन भने केयर गिभर राख्नु पर्यो यदि त्यो पनि सम्भव छैन भने केही समयको लागि केयर होमहरूमा राखेर होइन उहाँहरूले राम्रो सुविधा पाउने ठाउँमा राख्नु पर्यो आफू रिफ्रेस हुनु पर्यो त्यसलाई हामी रेस्पाइट केयर पनि भन्छौँ होइन केयर गिभरको लागि रेस्पाइट केयरमा जान सकिन्छ अनि जब उहाँहरू फेरि नर्मलमा आउनुहुन्छ अथवा फ्री रिफ्रेस हुनुहुन्छ अनि फेरि सकिन्छ भने बुवा आमालाई आफ्नै घरमा लिएर आएर फेरि टेक केयर गर्न सकिन्छ
1: अब डिमेन्सिया र अल्जाइमर यो सँगसँगै हामीलाई आफ्नो जीवनलाई अगाडि बढाउनु छ होइन परिवारको जोसुकैलाई पनि हुन सक्छ र परिवारमा सबैसँगै बस्नु नै छ होइन अब बुदागत रूपमा सुझाव दिनु पर्दाखेरि चाहिँ डिमेन्सिया सँगसँगै बाँचौं र बसौं खुशी साथ रहौं भन्नको लागि चाहिँ बुदागत रूपमा सुझाव के दिनुहुन्छ
2: सर्वप्रथम त हामीले सकभर डिमेन्सियाका अल्जाइमर्सका रिस्क फ्याक्टर जोखिम कारकहरूलाई हटाऊ आफ्नो जीवनबाट पहिलो त म यही सुझाव दिन्छु किन भन्दाखेरि रोग लाग्न नदिनु नै बुद्धिमानी हो किनकि रोग लागिसकेपछि त्यसको जटिलतामा जान्छ र दोस्रो समयमै यदि लक्षण देखिएको छ भने समयमै परामर्शमा जाउँ डायग्नोसिसमा जाउँ कारण के रहेछ पत्ता लगाउँ र त्यसको उपचारमा जाउँ तेस्रो रोग लागिसकेपछि त्यसलाई स्वीकार गरौं र स्वीकार गरिसकेपछि अवस्था कुन अवस्थाको छ त्यो अनुसारले स्याहार गरौं चौथो सबै चिज मैले एक्लैले गर्नुपर्छ भन्ने नसोचौं अरूको पनि साथ सहयोग मागौं हो र पाँचौंमा चाहिँ म के भन्छु भने यदि घरमा सकभर घरमै म्यानेज गर्ने कोसिस गरौं औषधि समयमा दिउँ डाक्टरको परामर्श बिना औषधिहरू नछोडौं हो र यदि घरमा म्यानेज गर्न सकिँदैन भने अरू संयन्त्रहरूको पनि हामीले हेल्प लिनुपर्ने हुन्छ त्यो हामी अप्नाउन सक्छौं र अर्को के गर्न सकिन्छ भने सरकारले दिएका सेवा सुविधाहरूको पनि प्रयोग गर्यौं सरकारले हेरेन मात्रै नभनौं सरकारी सेवा सुविधा के छन् त्यो सेवा सुविधाको पनि हामीले सेवा लियौं र अर्को चाहिँ सरकारले पनि सरकारी हिसाबमा अहिले एउटा मात्रै वृद्धाश्रम छ हेर्नुहोस् त्यहाँ हामीले डिमेन्सियाको बिरामी लगेर राख्यौँ भने त्यो उहाँले प्रपर केयर पाउँदै पाउनुहुन्न अहिलेको अवस्था के छ पशुपति वृद्धाश्रमको हामीलाई थाहा छ त्यो भएको हुनाले अब सरकारले पनि ज्येष्ठ नागरिक र त्योमाथि पनि डिमेन्सिया अल्जाइमर्स भएका बिरामीहरूको लागि स्याहारको लागि भनेर छुट्टै डिमेन्सियाको लागि चाहिँ लङ टर्म केयर होम होइन अब जो परिवारले घरमा कोसिस गर्दा गर्दै पनि सक्नु भएन त्यस्ता परिवारहरूको लागि भनेर चाहिँ डिमेन्सियाको लागि लङ टर्म केयर होम अथवा डिमेन्सिया रिहेबिलिटेसन सेन्टरहरू चाहिँ बनाउन जरुरी छ
1: त्यो चाहिँ संघ प्रदेश र स्थानीय निकाय तिनैले गर्नु पर्यो
2: हजुर एकदम
1: डाक्टर साहब निकै महत्वपूर्ण विषयमा कुराकानी गर्न स्टुडियोमै आइदिनु भयो म धेरै धन्यवाद दिन चाहन्छु यहाँलाई
2: हस् धन्यवाद मलाई पनि बोलाएर मेरो अनुभव र मेरो ज्ञान शेयर गर्ने मौका दिनुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद।
1: उहाँ हुनुहुन्थ्यो वीर अस्पतालका ज्येष्ठ नागरिक रोग विशेषज्ञ तथा डिमेन्सिया विशेषज्ञ डाक्टर अनन्त अर्याल। उहाँसँग आज हामीले अल्जाइमर र डिमेन्सियाको पहिचान, न्यूनीकरणका लागि परिवारको भूमिका र सरकारी सेवा सुविधाका बारेमा कुराकानी गर्यौं। यो कुराकानी सँगै बदलिदो नेपालको आजको समय पनि सकिएको छ। अर्को सोमबार अर्को नयाँ विषयमा कुराकानी लिएर आउने नै छौ। भोलि भने देश परदेश सुन्न सक्नुहुन्छ। प्राविधिक साथी दिनेश निरौला र संघर्ष विष्टलाई धन्यवाद दिँदै म सम्झना महर्जन पनि विदा हुन्छु। नमस्कार।

0: काट्न लाग्नु भएको ऊ त्यहाँ जेब्रा क्रसबाट मात्र बाटो काट्नुपर्छ।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
2: सुन त मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556493333 4935555।
6: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
7: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविसु सुरक्षा।
8: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
7: साथै सुविसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
8: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
6: सुविसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
9: 0142538888 98 0 12 35 8888

0: यस दशैं तिहारमा घरलाई स्मार्ट बनाउनुहोस् र पाउनुहोस् आकर्षक क्याशब्याक, सजिलो इएमआई र एक्सचेन्ज सुविधा पनि। लकी ड्रमा सहभागी हुन स्यामसङ स्पेस सिरियल नम्बर टाइप गरी 37273 मा एसएमएस गरौ। शर्तहरू लागू हुनेछन्।
1: महालेखा परीक्षकको कार्यालयको अनुरोध। महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ। लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18 10 50 00 61 मा रेकर्ड गराउनु हुन वा गुनासो @oagnep.gov.np मा इमेल गरिदिनु हुन अनुरोध छ। प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np मा प्रकाशन गरिएको छ।

0: रेडियो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले बिहानको ठिक 9 बज्यो।
2: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबरमा सन्जु बुलोनसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: कांग्रेस महाधिवेशन अन्तर्गत आज बन्द सत्र हुँदै विभिन्न प्रतिवेदन पारित गरिने, नयाँ नेतृत्व चयनको प्रक्रिया आजै शुरू हुने।
0: म्याग्दीमा गएका 26 पहिरोको भौगोलिक अध्ययन, बेनीको न्युरोलमा खसेको पहिरो पुनः सक्रिय हुने, भूगर्भविदहरूको चेतावनी।
1: अन्नपूर्ण आधार शिविरमा पदयात्रामा जाने पर्यटकको संख्या उल्लेख्य वृद्धि, वर्षा रोकिएपछि पर्यटक आगमन बढ़्यो।
0: ब्राजिलको राष्ट्रपति निर्वाचनको मतगणनामा बोल्सोनारो अगाडि, दोस्रो चरणमा निर्णायक मतदान हुने।
1: र युईएफए नेशन्स लीगमा नर्वे विरूद्ध पोर्चुगल 2-1 विजयी।
2: नेपाल ब्याङ्कले ल्याएको छ व्यक्तिगत आवश्यकताको लागि व्यक्तिगत कर्जा।
3: व्यवसाय गर्नका लागि सजिलो व्यवसाय कर्जा,
2: उद्यम गर्नको लागि लघु उद्यम कर्जा,
3: घर निर्माण तथा घर खरिद गर्न सुलभ आवास कर्जा, शेयर दितो राखी शेयर कर्जा लगायत थुप्रै प्रकारका कर्जाहरू।
2: सरल प्रक्रिया, सुलभ ब्याज दर।
3: देशभर रहेका नेपाल ब्याङ्क लिमिटेडका शाखामा गई थप जानकारी प्राप्त गर्न सक्नुहुनेछ।
4: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
5: रेडियो दिदी बहिनी 95.2 MHz, हामी सबैको साझा आवाज।
0: समाचार अब विस्तारमा। नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गत आज बन्द सत्र शुरू हुँदैछ। हिजो काठमाडौँको खुला मंचमा उद्घाटन भएको महाधिवेशनको दोस्रो दिन आज विभिन्न प्रतिवेदनमा छलफल गरी पारित गर्न लागि हो। बन्द सत्र शुरू हुनु अघि अहिले केही बेरमा केन्द्रीय कार्य समितिको बैठक महाधिवेशन स्थल खुल्ला मंचमै बस्दैछ। प्रवक्ता देवराज चालिसले महाधिवेशन अन्तर्गतको बन्द सत्रमा पेश गर्ने प्रतिवेदनमाथि छलफल गर्न केन्द्रीय कार्य समितिको बैठक आह्वान गरिएको जानकारी दिनुभयो। बन्द सत्रमा सभापति गगन कुमार थापाको राजनैतिक प्रतिवेदन तथा महामन्त्रीले विधान संशोधन र कोषाध्यक्षले आर्थिक प्रतिवेदन पेश गर्ने कार्यतालिका रहेको छ। नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया पनि आजैदेखि शुरू हुँदैछ। कंग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार आज साँझ 5 बजेदेखि निर्वाचनको कार्यक्रम शुरू हुनेछ। 5 बजे मतदाता नामावली प्रकाशन, 5 देखि 6:30 बजेसम्म मतदाता नामावली उप दावी विरोध, बेलुका 8:30 बजे मतदाताको अन्तिम नामावली प्रकाशन गरिनेछ। उम्मेद्वारी मनोनयन भने भोलि हुनेछ। भोलि 10 बजेदेखि दिउँसो 3 बजेसम्म उम्मेद्वारी मनोनयन, 4:30 बजे अन्तिम नामावली प्रकाशन, त्यसपछि दरखास्तमा दावी विरोध मा 1 घण्टा समय दिएर बेलुका 7 बजे उम्मेद्वारको दोस्रो नामावली प्रकाशन गरिनेछ। उम्मेद्वारी फिर्ता लिने, अन्तिम नामावली प्रकाशन र उम्मेद्वारलाई प्रचार प्रसार गर्न पछि 21 गते समय दिइने र 22 गते बिहान 7 देखि बेलुकी 5 बजेसम्म मतदानको कार्यक्रम तोकिएको सदस्य सचिव कटुवालले जानकारी दिनुभयो। मतदानका लागि राष्ट्रिय सभागृह खुल्ला मंच र प्रज्ञा भवनमा तोकिएको छ। कंग्रेसको सभापतिमा गगन थापा निर्विरोध हुने सम्भावना बढ़ी छ। उपसभापति, महामन्त्री, सहमहामन्त्री लगायतका पदमा आकांक्षीहरू धेरै देखिएका छन्।
1: मनसून जन्य विपदबाट प्रभावित बनेको म्याग्दीमा भूगर्भविदको टोलीले 26 पहिरोको स्थलगत अध्ययन गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भौगर्भिक समाजमा आबद्ध भूगर्भविदको टोलीले बेनी नगरपालिका र रघुगंगा गाउँपालिकाका पहिरोग्रस्त क्षेत्रमा पुगेर अध्ययन गरेको हो। समाजका अध्यक्ष भास्कर खतिवड़ाको नेतृत्वमा रहेको टोलीले बेनीका 22 र रघुगंगा गाउँपालिकाका 4 स्थानका पहिरोको अध्ययन गरेको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले जानकारी दिनुभयो। शनिबार र आइतबार सम्बन्धित स्थानीय तहका जनप्रतिनिधिको उपस्थितिमा 6 जना भूगर्भविदले 3 समूह बनाएर अध्ययन गरेका थिए। बेनी नगरपालिकाको भसभसे, खबरा, लवली हिल, हाडेभीर, तल्लो मुसुङ, चिनाखेत, भुक भुके, छेपारे, सिंगा, तातोपानी, आगे बगर, अर्थुङ्गे, अधेरी, गैरा, जमरेनी, जमुना खर्क, महारानी थान, भ्याउली खोला, बराहा पाखो, प्रकाश माविको पाखा, खरेनी पाखा, जलेश्वर गलेश्वर तोरी पानी, माटे बिसौना, रघुगंगा गाउँपालिकाको हरखर्का, बरखर्क, माझखर्क र कल्लेनी पहिरोको अध्ययन गरेको हो। पहिरोको अवस्था र माटोको बनोटको सठिक आंकलन गर्न ड्रोनबाट तस्विर लिनुका साथै पहिरो खसेको स्थानबाट परीक्षणको लागि ढुंगा तथा माटोका नमूना संकलन गरिएको भूगर्भविद एवं त्रिचन्द्र बहुमुखी क्याम्पसका उप प्राध्यापक चम्पक बाबु सिलवालले बताउनुभयो। टोलीले बेनी बजारको सुरक्षाको लागि चुनौती बनेको खरेनी खोल्सा खोरिया पाखो र क्याम्पस चोकमाथिको पहिरोग्रस्त क्षेत्रमा गरेको अध्ययनको प्रारम्भिक प्रतिवेदन हिजो जिल्ला प्रशासन कार्यालयमा प्रस्तुत गरेको थियो। पछिल्लो पटक बेनीको न्यू रोडमा खसेको पहिरो सक्रिय हुन सक्ने माथि त्यसमाथि पनि थप जमिन चर्किएर बग्नलाई तयार भएर बसेको हुँदा सावधानी अपनाउन अल्पकालीन र दीर्घकालीन उपाय अपनाउन अध्ययन टोलीका संयोजक खतिवडाले सुझाव दिनुभएको छ।
0: विश्व प्रसिद्ध अन्नपूर्ण आधार शिविर एबीसी पदयात्रामा जाने पर्यटकको संख्या पछिल्लो केही दिनमा उल्लेखनीय रूपमा बढ़ेको छ। यस पदयात्राको पदयात्रा मार्गको विभिन्न स्थानमा बाढ़ी पहिरोका कारण अवरूद्ध सड़क सञ्चालनमा ल्याइएसँगै पदयात्रा जाने विदेशी पर्यटक बढ़ेका हुन्। निरन्तरको वर्षा रोकिएर मौसममा सुधार आउनु तथा मनाङ र मनासलु क्षेत्रका पदयात्रा मार्ग प्रभावित भएपछि पर्यटकको गन्तव्य एबीसीतर्फ मोड़िएपछि अन्नपूर्ण क्षेत्रमा पर्यटकको चाप बढ़ेको पर्यटन व्यवसायीको भनाई छ। समरूङ पर्यटन व्यवस्थापन समितिका सचिव दिलीप गुरूङका अनुसार अहिले दैनिक 300 आरआरीमा पर्यटक अन्नपूर्ण आधार शिविर पुगिरहेका छन्। यसअघि वर्षा र बाढ़ी पहिरोका कारण अन्नपूर्ण क्षेत्रका विभिन्न स्थानमा सड़क तथा पदयात्रा मार्ग प्रभावित हुँदा पर्यटन क्षेत्र नराम्रोसँग प्रभावित बनेको थियो। अन्नपूर्णको बिरेठाँटी र स्याउली बजारमा मोदी खोलाको कटानले लामो समय सड़क अवरूद्ध भएको थियो। गाउँपालिकाले झण्डै डेढ़ महिना लगाएर असोज पहिलो साता सड़क खुलाएको हो। मनाङ र मनासलु क्षेत्रतर्फ जाने कतिपय सड़क तथा पदयात्रा मार्ग पहिरोका कारण अवरूद्ध भएपछि त्यस क्षेत्रमा जाने तयारीमा रहेका पर्यटकले वैकल्पिक गन्तव्यका रूपमा एबीसी रोज्न थालेको सचिव गुरूङले बताउनुभयो। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
6: गुणस्तरीय प्लम्बिङको पर्वको नाम
7: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
8: सुरक्षा घरको साथ जीवन घरको।
9: के छ साथी खबर? निकै खुसी देखिन्छौ त, के काम गर्दैछौ आजकल? तिम्रो जीवन त खुसी छ नि?
10: काम पनि राम्रै छ, दाम पनि टन्नै छ साथी। प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त साह्रै प्रसन्न छ।
9: वा साथी, सेवा सँगै मेवा मिल्ने, क्या गजबको प्रगति!
10: धन सँगै इज्जत पनि कमाइने, अभिकर्ता बनेर भविष्य पनि बनाइने, सेवामा सम्मान, पेसामा गर्व। ढुकढुक होइन ढुक्क हौ, प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनाऊ।
11: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। चितवनको इच्छा कामना गाउँपालिका साथ सिमलठापमा मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ। भरतपुर महानगरपालिका 11 निवासी 29 वर्षे देवेन्द्र थापाको मृत्यु भएको हो। सिमलढापबाट भरतपुरतर्फ जाँदै गरेको बुलेट मोटरसाइकल हिजो साँझ अनियन्त्रित भई सड़क छेउको रूखमा ठोकिँदा देवेन्द्र थापा र स्याङ्जाको वालिङ नगरपालिका 8 निवासी सागर थापा घाइते भएका थिए। घाइते दुवैलाई उपचारको लागि चितवन मेडिकल कलेज भरतपुर लगिएकोमा देवेन्द्रलाई चिकित्सकले मृत घोषणा गरेका हुन्। सागरको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी चन्द्रभूषण यादवले जानकारी दिनुभयो। 11 निवासी 29 वर्षे देवेन्द्र थापाको मृत्यु भएको हो। सिमलढापबाट भरतपुरतर्फ जाँदै गरेको बुलेट मोटरसाइकल हिजो साँझ अनियन्त्रित भई सड़क छेउको रूखमा ठोकिँदा देवेन्द्र थापा र स्याङ्जाको वालिङ नगरपालिका 8

0: ले नेपाल लोयस लियर्स कुखुरा पालक संघले यस वर्षको विश्व अण्डा दिवस सप्ताहव्यापी रूपमा मनाइरहेको छ। यस वर्षको नारा प्रोटीन जसले दिन्छ जसले शक्ति दिन्छ र सुरक्षा गर्छ रहेको छ। संघका केन्द्रीय अध्यक्ष विनोद पोखरेलका अनुसार हरेक वर्ष अक्टोबर महिनाको दोस्रो शुक्रबार मनाइने विश्व अण्डा दिवस यस वर्ष असोज 23 गते अर्थात अक्टोबर 9 मनाइँदैछ। सन् 1996 अस्ट्रियाको भियनामा शुरू भएको विश्व अण्डा दिवसले यस वर्ष 30 वर्ष पूरा गर्दैछ। दिवसका अवसरमा देशभरका विभिन्न विद्यालयमा अण्डाको पोषण स्वास्थ्यमा यसको भूमिका तथा सन्तुलित आहारमा यसको महत्वबारे विद्यार्थी र अभिभावकलाई जानकारी गराउने कार्यक्रम सञ्चालन भइरहेको उहाँले जानकारी दिनुभयो। गत साताबाट भेटनरी चिकित्सक र स्वास्थ्यकर्मीहरूले अण्डाको महत्वका बारेमा विद्यार्थी र शिक्षकहरूलाई जानकारी गराउने काम भइरहेको छ। संघको मुख्य आयोजनामा अमेरिकी सोयाबीन एक्सपोर्ट काउन्सिल यूएसएसईबीको सहयोग तथा सरकारी र निजी क्षेत्रको सहकार्यमा विशेष कार्यक्रम गरिँदैछ।
1: अब अन्तर्राष्ट्रिय समाचार। ब्राजिलको राष्ट्रपति निर्वाचनको पहिलो चरणमा दक्षिणपन्थी उम्मेद्वार फ्लाभियो बोल्सोनारो, वर्तमान राष्ट्रपति तथा वामपन्थी नेता लुइस इनासियो लुला द सिल्वा लाई पछि पार्नु भएको छ। यद्यपि बोल्सोनारोले 50% भन्दा बढ़ी मत प्राप्त गर्न नसकेपछि राष्ट्रपति निर्वाचनको फैसला अब दोस्रो चरणमा हुने भएको छ। ब्राजिलको निर्वाचन नियम अनुसार पहिलो चरणमा कुनै पनि उम्मेद्वारले वैध मतको 50% भन्दा बढ़ी मत प्राप्त गर्न नसकेमा शीर्ष दुई उम्मेद्वार बीच दोस्रो चरणको निर्वाचन गरिन्छ। मतगणना नतिजा अनुसार फ्लाभियो बोल्सोनारोले करिब 47.2% मत प्राप्त गर्नुभएको छ भने लुलाले करिब 44.9% मत प्राप्त गर्नुभएको छ। फ्लाभियो बोल्सोनारो पूर्व राष्ट्रपति जाइर बोल्सोनारोका छोरा हुनुहुन्छ। जाइर बोल्सोनारोलाई पछिल्लो राष्ट्रपति निर्वाचनमा पराजित भएपछि भएको सत्ता कब्जाको प्रयाससँग सम्बन्धित मुद्दामा 27 वर्षको जेल सजाय सुनाइएको छ। पहिलो चरणको निर्वाचन अघि दुवै बीचको प्रतिस्पर्धा निकै कड़ा हुने अनुमान गरिएको थियो। निर्वाचन अघि सार्वजनिक भएका केही सर्वेक्षणमा लुला अगाडि देखिनु भएको थियो, तर मतदानपछि फ्लाभियो बोल्सोनारो पहिलो स्थानमा रहनुभयो। पहिलो चरणमा अन्य धेरै उम्मेद्वार पनि चुनावी मैदानमा थिए। दुवै उम्मेद्वारसँग दोस्रो चरणको निर्वाचन अघि करिब 3 साताको समय छ। अक्टोबर 25 हुने मतदानमा ब्राजिलका मतदाताले देशको आगामी राष्ट्रपतिको फैसला गर्नेछन्।
0: अब खेल समाचार। यूईएफए नेशन्स लीगमा पोर्चुगलले नर्वेलाई 2-1 गोलले पराजित गरेको छ। पोर्चुगलको जितमा गोन्कालो रामोसले निर्णायक गोल गरे। स्टाडियो डो ड्रागाओमा भएको खेलमा नर्वेले 36 मिनटमा क्रिस्टोफर आयरको गोल मार्फत अग्रता लिएको थियो, तर त्यसको 2 मिनटमै जोआओ कान्सेलोले गोल गर्दै पोर्चुगललाई खेलमा फर्काए। दोस्रो हाफमा दुवै टोलीले गोलका अवसर सृजना गरे। नर्वेका स्टार एर्लिङ हालान्डले पनि मौका पाए, तर उनको प्रहार गोलमा परिणत हुन सकेन। खेलको 79 मिनटमा जोआओ फेलिक्सको पासमा रामोसले उत्कृष्ट गोल गर्दै पोर्चुगललाई 2-1 गोलको अग्रता दिलाए। अन्त्यतिर फ्रान्सिस्को केन्सेकाओले लगातार 2 पहेलो कार्ड पाएपछि पोर्चुगल 10 खेलाड़ीमा सीमित भयो, तर टोलीले नर्वेको दबाव झेल्दै जीत सुरक्षित गर्यो। यो जीतसँगै पोर्चुगलले समूह ए 4 लगातार जीत निकाल्दै अर्को चरणमा आफ्नो स्थान सुरक्षित गरेको छ। रोनाल्डो अनुपस्थित रहँदा रामोसले प्रभावशाली प्रदर्शन गर्दै अग्रपंक्तिमा आफ्नो दावेदारी बोलियो बनाएका थिए।
1: र अब मौसम। मनसूनी र पश्चिमी वायुको दोहोरो प्रभावका कारण अहिले लुम्बिनी प्रदेशका विभिन्न स्थानमा पानी परिरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी प्रदेश अन्तर्गत बाँकेको ढकेरी मापन केन्द्रमा पछिल्लो 3 घण्टामा भारी वर्षा मापन भएको छ। 75.4 मिलिमिटर वर्षा मापन भएको महाशाखाले जनाएको छ। लुम्बिनी प्रदेशका अन्य केही स्थानमा पनि हल्का वर्षा भइरहेको छ। यस्तै कोशी प्रदेशका थोरै स्थान र बागमती प्रदेशका 1-2 स्थानमा पनि आज बिहान हल्का वर्षा भएको छ। कोशी मधेस र बागमती प्रदेशका सबै भूभाग तथा गण्डकी लुम्बिनी प्रदेशका बाँकी भूभागमा मनसूनी वायुसँगै पश्चिमी वायुको आंशिक प्रभाव रहेको महाशाखाले जानकारी दिएको छ। आज दिउँसो र रातिको समयमा कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका थोरै स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका 1-2 स्थानमा हल्का वर्षा वा हिमपात हुनेछ। ती प्रदेशका पहाड़ी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: कांग्रेस महाधिवेशन अन्तर्गत आज बन्द सत्र हुँदै विभिन्न प्रतिवेदन पारित गरिने। नयाँ नेतृत्व चयनको प्रक्रिया आजै शुरू हुने।
0: म्याग्दीमा गएका 26 पहिरोको भौगर्भिक

0: अध्ययन, बेनीको न्यूरोडमा खसेको पहिरो पुनः सक्रिय हुने, भूगर्भविदहरूको चेतावनी,
1: अन्नपूर्ण आधार शिविरमा पदयात्रामा जाने पर्यटकको संख्या उल्लेख्य वृद्धि, वर्षा रोकिएपछि पर्यटक आगमन बढ़्यो,
0: ब्राजिलको राष्ट्रपति निर्वाचनको मतगणनामा बोल्सोनारो अगाडि, दोस्रो चरणमा निर्णायक मतदान हुने,
1: र यूईएफए नेशन्स लीगमा नर्वे विरूद्ध पोर्चुगल 2-1 विजयी।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। सन्चु र रविन्द्र बिदा हुन्छौ, नमस्कार।
2: एआईओ
3: यस, एआईओ अल इन वन मार्ट, द बेस्ट प्लेस फर शपिङ।
4: के छ र हो खास त्यहाँ?
2: के छैन भन न, नुनदेखि सुनसम्मका सम्पूर्ण सामग्रीहरू, लत्ता कपडा, खाद्य सामग्री, बैंकिङ संस्थाहरू एकै ठाउँमा, त्यो पनि सुलभ मूल्यमा, अनि गुणस्तरीय रेस्टुरेन्टहरू, त्यसमाथि प्रशस्त पार्किङ एरिया।
4: वाउ, कहाँ छ र यो?
2: यही मिन भवनमा, शान्तिनगर गेट सँगै यातायात व्यवस्था कार्यालयको छेउमा।
5: अल इन वन मार्ट, हेल्पिङ मेक योर लाइफ इजियर।
6: 21 औं शताब्दीको नयाँ उपचार विधि लेजर थेरापी, करिब 1 दशकदेखि निरन्तर सेवामा समर्पित लेजर थेरापी क्लिनिक। लामो समयसम्म कडा औषधिको सेवनले पेट र मृगौलामा खराब असर गर्न सक्दछ र उपचार गर्दा गर्दै पनि रोग बल्झिन सक्छ। त्यसैले लेजर थेरापीबाट सुरुमै उपचार गरेमा यी खराब रोगहरूबाट बच्न र पूर्ण रूपमा निको पार्न सकिन्छ। हाम्रा सेवाहरू हाड जोड्नेको दुखाई, मेरुदण्ड, घुँडा दुखेको, मस्तिष्क पक्षघात, फोक्सो सम्बन्धी रोगहरू, नसा सम्बन्धी रोगहरू, नसा च्यापिएको, कोलेस्ट्रोल, कपाल झर्ने, नाक कान घाँटी, स्त्री सम्बन्धी रोगहरू र छाला सम्बन्धी रोगहरूको वरिष्ठ डाक्टर सुशीला वैद्यद्वारा सफल उपचार भइरहेको छ। सम्पर्क लेजर थेरापी क्लिनिक, लगनखेल ललितपुर, लगनखेल पोलिक्लिनिक भवनमै। फोन नम्बर 01-5452-352, मोबाइल 98510-600-69।

0: को एकमात्र डिटिएच सेवा डिस होम डिस होम खुशीको कनेक्शन
1: ए दाई पक्नुस् त पक्नुस् के गर्नु भएको
2: देख्नु भएन औषधि हालेको
1: लौ न शरीर ढाक्ने कपडा मास्क पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिस हाल्ने
2: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
1: हेर्नुहोस् है यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
2: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी
1: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
2: ए अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
1: सुन्नुहोस् है रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
2: हस् नानी मैले बुझे म परम्परागत विषादी नै प्रयोग गर्छु
3: नेपाल सरकार विज्ञापन बोर्ड

लासो फ्याफुल्ला तामाङ लगेताङ छोर्गान लाकाइरी हाङनिदा डेनमोला रेडियो थाहा संचार 99.4 मेगाहर्ज ला छोला कुङ्यामला तामसोरले छावा गीताङ थो बन्ठाङ लगाउँछन् जितो कमला गेताङ सिङ्खेनगा सन्चुब्लोन प्राविधिक रोमला भीम विश्वकर्मा तिनीला गेताङ सोमवार ला गीताङ हिन्न सोमवार र रेकुनो कृषि स्वास्थ्य ला थुम्री जानकारी मूलक ताम गरी थान मन हाबामला लोलोलो सन्देश ला तामाङ सेलोथेन दोहारी दोहोरी हुवाएका थिएन सि गेताङ दिरापन हाबामला तिनीला गेताङ र तिबेरी निबनमला सियोकर्की हुवाई ग्याम्सी अमर बहादुर नेपाली थिएन इन्दिरा गोले तामाङला कार्यमा बहुवाई सन्सुगेङ्गा छरी

टाङ्ली सिकी टाङ्ली सान्सु बनुभा छु खुवाइङ सिक्किम बाला हिन्द अमर बहादुर नेपाली थिएन इन्दिरा गोले तामाङला काइडीमा बखाई फाइला छम्डी गीताङ्डी डेनमला गीताङराङ निसे सान्सु बनमुला रेडियो थाहा संचार 99.4 मेगा हर्स औरङ्गलसे अनलाइन डी www.thahasanchar.com थिएन थाहा खबर .com ग्यामसे जम्मलिङ योङलन सोसे प्रत्यक्ष रूपले सान्सु बनमुला तिनी सोमवारला दिए हिन्द सोमवारला रिए कुनुङ्गनिसे ढाङला घनछङ्री गीताङ सिंहमन हावा मुला कृषि थिएन स्वास्थ्य लथुम्री जानकारी मुलाक लोलोलो ताम गरे थान्मन तिनीला गीताङडी गनसे गाछारी ढाङला घनछङ्री तिनी ढङ्गर बजार दि थिएन श्याम विशेष लसे किसान गरेसी थुबा दुई अथवा बजारी पर्वा दुई ताबा कुर्की लिथल दुरी नेपाली खेती लेह भन्नेवा एव काडोला थुम्डी अब काडोला थुम्डी तिगै चर्चाला फेरि निभगेन मुला चल खेती लेह भन्नेवा मुला विशेष लसे नेपाली लिसला दुरी याम्बो उपत्यका गम गम लाग्ला गरे छ्याम्डी खबी बिमल हानजा पूर्वी नेपाललाई लोलोलो जोङ गरी चुला खेती विस्तार ताबा मुला चुला ज्यावन बजार मुला ततिदोमा किसान कदेश ज्यावन साई याङसी जीवनन मुला विषम पोषण लागिरी धानन उपयुक्त मुबा छु फल ला खेतीला विषयरी गणेश राङला गोन्छाङले तिगै चर्चा चुला खेतीला तौर तरिका छ्यामला चुला लागिरी हारङमा तोसला हावा पानी तोबा छ्यामला विषय गरे थानबारी निवेगेन मुला अवकाडो अथवा नेपाली गोरी चुदा घिउ फल बिला मिसम ताम्बेङ गोरीमी चु लिच्छा हावा कारण जिल्लामा चुला मिन आरे विषम मिन थान्दवन बाँकी बुला अवकाडो अथवा घिउ फल चुला खेती थोला जानकारी थान्दोमा विशेष लासी चुजा उच्च पोषण थिएन साइयाङबा ज्याबा बजार रि माकमोबा दीर्घकालीन उत्पादन क्षमतालाई कारण चिला मनाउन नेपाली चुला व्यावसायिक रूपले खेती विस्तार लाबरी हम्बा गुर्की प्रमुख फलफूल बाली हिन्न चुला हावा पानीलाई तम्लादोमा विशेष लसी राङ्गिदान शुभ रहरमुला विषम दिम कुनी कुनी कुर्किङी दोङ सुनौ मेगासे टाङ्गा खासे चिबामुला चुङसीमा विषमी चुदा व्यावसायिक रूपले खेतीलाई पनि हाम्बा सम्भावना गरे थुप्रन मुला खेती नसे शिवमुला ग्लाग्लारी विषम कतिपय दाछु जा सेमानी भरिनन् हामीलाई चुला ब्रोही चाल हुलन तसलमुला ब्रोही जा थायाङमल लाग्री अथवा ब्रोहीको बला लाग्री जकि नियमित रूपले दुई दना चावल हिसाजा चु औदिन मिगेता सेम्नी भरि हाम्बा चु फल हिन्न विशेष लसे चुला लाग्री हावा पानीलाई ताम्लादोमा मध्यम तसोला लेप्पा थिएन जा उपोष्ण हावा पानी उपयुक्त मुला लहनन छेपछापा थिएन सिम्बा रङ्गलसी जा छु विशेष लसी बामा ताइबा ग्लारी जा छु उते उपयुक्त आता अथवा बामा ताइबा ग्याम्से सोनला तपमला छुदा सम पर्याप्त तोसोला दिने थिएन हावा ला आवाज जाबा अथवा स्याङमा तसोला लाल हानन उपयुक्त हिन्न उपयुक्त क्षेत्र नेपाललाई सन्दर्भरी पाङ्दोमा नेपाललाई मध्य पहाड़ी थिएन दिला अथवा तल्लो पहाड़ी क्षेत्र जा उपयुक्त ग्ला हिन्न विषम करिब 800 मिटर आसपासला क्षेत्रले लहरन जातला उपयुक्त जासु खेतीलाई लागिरी मुला अवकाडो जात अनुसार उपयुक्त उचाइ नुन लोलो तापरी हाम्रा विशेष लासे छु झारिङमा तोसोला अथवा जुन डल्लो तोसोला लोलोलो रोबला पाउँला चुला जात लोलोलो ताला संस्थाप्राला ताम्लादोमा उर्वर तोसोला तोजी जैविक पदार्थ युक्त दमट तोसोला साप्रा थिन नुपा नुप्ना जा साप्रा मोबक्ला तोजी नाङ्ग्री जा जुन युङबाला कारण चाहिँ हुन्छ चु च्याबा उत्पादन ताबरी अहम चुला लागिरी विशेष लसी पियज मात्रा लताम्लादोमा 5.5 × 5.5 × 7 छु उपयुक्त हिन्न मिसम खपै बिमल हाना महत्वपूर्ण ताम छ क्वि जम्दिला आदि बजा चुला खेतीलाबा किसान गर्दछ कोदोको ताम मलाई क्वि जम्दी बग्लारी जा चुला खेतीलाबरी हाम चुजा दोङ गर्दछि बरी हामला थेतावाला कारण चेलामा क्वि जमादी बग्ला उपयुक्त हिन्न विषम दोङकी क्याम्छ अर्को दोङ जा सुबाला जुन थारिङ लताम्लादोमा सामान्य रूपी 5 × 7 मिटर थारिङ्गी छ कुर्की दोङ्गियम अर्को दोङ जा सुदोबलमुला चुला दोङ ग्रेन तापलमुला ग्रेन तापला कारण चाहिँ गम गमले शुभ आतानी दोङ ग्रेन तामन निबली साजा गिसे गिसम गी दोङला आज दुरी नम्रितामा ज्याबा उत्पादन पिनभरि हाम थेदबला कारण चाहिँ गाङ्गेन चाहिँ गिस अथवा 5 × 7 मिटर थारिङ्गी छु अबकाडोला दोङ सुबरी हामला चुला जात साला अवस्था थेन्छ्यम
जा चुदा थे अनुसार नुन दूरी टिक्नलाई पनि हाम्बा जा जुन प्रणालीका दि नुनमुला विषम चुथुम्बी ढुलुलो रूपियाङसे जा खेतीलाई तौर तरिकाका दि जा सेवाला लाग्री विशेष लासेयाङसे जा गुगल माध्यम यमसी जा थायाङ मरि हाम्बा तौर तरिकाका दि थुप्रटमुला चुबा दुई ला ताम्लादमा चु हाजब दुई रिसु बम्बीमा चुला जा गेडाका दि सुसीमा ढाङसेन पो तयार लाभरि नुन हाम्ला विषम विशेष लासे चु सु दोबाजा बर्खरी निन्न बर्खरी सुमा उपयुक्त ताला विषम सिंचाई सुविधा मौसम जा चुला बिरुवाला अवस्था थिएन स्थानीय मौसम अनुसार जा स्यान्द दुई रिनुन सुबरी हाम्ला तसै उपयुक्त दुई जा विशेष लासे बर्खरी निन्न अर्को चा चुला सिंचाई अरङ्गसी नियमित चुदा लदबा स्याहार सुसार लताम लगामा सिंचाई थेन छ्याम सहार ल जा ज्यावा व्यवस्थापन लदबलमुला छार बिरुवाका दिदा नियमित तसै हुनुहुन्छ सन्तुलित तसुला सिंचाई गरे तोजी छ्याम्ली सुक्खा दुई रिजा चुला जा क्विला मात्र अथवा सिम्बला मात्र कायम लगल लागिरिनुन् जा क्वि तोदिन युदोबला मुला विषम कम्पोस्ट अथवा गोबर चारला छ्याप्री साप्रा परीक्षणला आधार रिजा छुदा प्रयोग लबरी हाम्ला कति साप्रा थिन सार दङ्गला विवताम गरी जा प्रयोग लबरी हाम्ला विशेष लसी प्रयोग लबा जात कति लताम लगामा जात दाम दबला मुला हजुब क्षेत्र हजुब जातला जा खेती लामा ज्यावताला विवताम महत्वपूर्ण मुला विशेष लसी लोलोलो जात कदे मुला च्याङनरिन गोर्गा डु जात कदे मुला प्रचलित जात कदे मुला विषम रङ्गला क्षेत्रला हावापानी अनुसार जात दाम्सी जा सुदोबा जा महत्वपूर्ण ताम मुला विशेष लसी चु जा फल्ला विशेषता लताम याङ्गा हनन्दन थामुला हनन्दन ब्रोही थामुला विषम तासेन चुरी मोबा जुन विशेषताका दिन्छ तिगमला विषम स्वस्थ तसोला गोर्की जा छी अथवा हेल्दी फ्याट बेसीमा चुला जा ज्याबा स्रोतलाई रूप चाहिँ त किनमला मुला विषम फाइबर पोटासियम अरङ्गसी लुलोलो भिटामिन थेन खनिज जा चु एभोकाडोरी याङमला मुला याङला लुइला लागि अरङ्गसी चुदा चाबत तौर तरिकाका दिन्छ लानन मुला लानन तोसे चाबरी हाम्ला विशेष लासी दोङ्याम थोसी कोइमी दोङरिन मिन्ना कोइ जा याङसी थोसीमा मि जा थेदा मिन्न लगोबा अवस्था मुला विषम चुदा जा सलातला रोपी चाबरी हाम्ला ओरङ लसी जा लोलोलो चाबसेकति धेन छ्याम चाबरी हाम्ला घेधेन छ्याम तोङसी सेक सेङसी चाबरी हाम्ला विषम स्यान्द तोसोला परिकारका दे प्रयोग लसी चाबरी हाम्ला चुला चाबला तरिकाका दे व्यावसायिक सम्भावना जतिका मुलुम नेपालले अवकाडोला बिमा अवकाडोला बजार लामाक थेन्स्याम साई औच मुला चुला सम्भावना रिङमा दुई दोना चिबरी हाम्ला तिगदेवीसम चु ला ब्रोइस्या पालिसा थेन चुला फाइदाला बिसेरी थायाङ मलिसा मेकेसे कोलेसे कोलेसे चुदा चाबा जा जुन बानी विकास ताबन निभमुला चाबासी कदिदा याङसी चाबा ताङरी थेला फाइदा ला थुम्री गोबालिसा थेला माग उच्च ताबला बमुला विषम रिसाला दुईरी चुला फाइदाला बिसेरी लानन्दा था ताबलिसा खेती लाभा ताङन ती बेला लेबाला मुला छ्याम छ्यामरी चुला माग्नन उच्च किसान गर्दैछन् फाइदा किनभरी हाम्रा उपभोक्ता गर्दैछन् जा ढङ्ग तोब दुईरी जा सुलभ साइरी चाबरी हाम्पा तानालाबल लागि जा खेती लिन लगाबरा आवश्यकता हिन्न विषम जा विशेष लसी बजार री माग तत्ते दोनाला दुई दोन जा उच्च माग मुला उच्च साइनन मुला विषम खेतीलाई लागि गुणस्तरीय यङसी जा विशेष लसी ब्लू गुणस्तरीय बिरुवा थेन्छम सही तसला जात नाम दोङ कतिपय जा सुजी ग्रेन दोङ जाजी तासे आरोबा थेदा खेती लाभ तरिका आडिक्न अथवा जात सही आताना जा आरोबा अवस्था नुन हाबरी हाम्रा थेताबला कारण से कृषि प्राविधिक थेन्छ्याम सल्लाह सुझाव कदे किन्से उपयुक्त तसोला हावा पानी री जा जुन गुणस्तरीय तसोला ब्लू बिरुवा कदेला प्रयोग लसी जा उचित तसो से जा अनिवार्य रूपले खेती लगाउला मुला ओरङ लाभालिसा विशेष लसी यहाँसी ग्याम्से पर्याप्त फाइदा किनभरी हाम्ला चुलो लागिरी लान स्याहार लसी चियादो दोङ सो बलिसा
दिङसोम लिच्छन जाचु रोबरी ती बमला ग्रेन दोङ ता बमला हाना दिङ दोना चुसेजा ह्याङदा जुन आम्दानी पेन्सन चिप तोसोला अवकाडो चुला जाता ती खेती विस्तार ताबन निभा थेन्चुल फाइदा छ्याम्ला विषय के त्यतिकै राङ्ला गर्छ चर्चा लाबला मुला पक्कन दाति रिसला दुरी यम्बो उपत्यका गम गमला ग्लाकेरी जो उपयुक्त ग्लाकेरी जा च्याङनारी मिगसी गोर्किङ दोङजा दिम आला जा जुन खाङ्गा खलाङ्गम गम्डी सुबा स्यापरी हाम्ला तसेन व्यावसायिक खेती लाभ विशेष रहेछ पूर्वी नेपाल जोङ्गदरी व्यावसायिक खेती ता मुला बिसामी सुजा मध्ये नेपाल लनन विशेष रहेछ उपयुक्त हावापानी क्षेत्र रिचुदा व्यावसायिक खेती लाभरी हाम्जी बिसाम चुग्याम चाहिँ अझ लाना फाइदा किनभरी हाम्बा तम राङ लगाउन चाङ्गरी गन्दछ थान्जी मसमसल छामले गीताङ दङा छपर पर निबन मुला गुर्की अर्को हाइग्याम से राङ निसेसान बरी हामसुला गनिसे किनमला मुला होइ पारङ बिबा क्यासेट एल्बम नाङदी मोबा हरि थापा इन्दिरा गोले छामला जा काइबो काइम गदला काइरि मोबा छु हाई सानसुगे

कलम मसँग भइदिएको भए भविष्य देख्ने आँखा मसँग भइदिएको भए सायद तिम्रो र मेरो भेट फेरि पनि हुने थियो हुँदैन थियो पिछोड मलाई माफ गर र चाहेर पनि तिमीले

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
1: हामी
0: गर्न सक्छौ,
1: गर्न सक्छौ।

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
1: हामी
0: गर्न सक्छौ,
1: गर्न सक्छौ।

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले मध्याह्नको ठिक 12 बज्यो।

0: आवाज विहीन को आवाज परिवर्तन को संवाहक रेडियो दीदी बहिनी 95.2 MHz।
1: नमस्कार।
2: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
1: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
2: कांग्रेस महाधिवेशन अन्तर्गत बन्द सत्र शुरू हुनु अघि केन्द्रीय समिति बैठक जारी। सभापति थापाको राजनैतिक प्रतिवेदन पेश, अरू प्रतिवेदन पनि पारित गरिँदै।
1: बागलुङमा माटोको डिस्कोले पुरिएर दुई मजदूरको मृत्यु। चितवनमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको ज्यान गयो।
2: सुनसरीको इनरहुवाबाट 25 क्विन्टल भन्दा बढ़ी गाँजा बरामद, दुईजना पक्राउ, अनुसन्धान जारी।
1: ब्राजिलको राष्ट्रपति निर्वाचनको मतगणनामा बोल्सोनारो अगाडि, दोस्रो चरणमा निर्णायक मतदान हुने।
2: र युईएफए नेशन्स लीगमा नर्वे विरूद्ध पोर्चुगल 2-1 गोलले विजयी।
3: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला। अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
4: यो त साइड जब दाई, यो चाहिँ मेन।
3: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
4: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
3: थाहा छ थाहा छ, त्यसैले त यही लिन आएको।
5: विदेशमा पनि फ्लो गार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
3: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
5: अनि पाइप फिटिङको लागि मार्बलकै सोल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
3: सुरक्षा घरको
4: साथ जीवन भरको।
0: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: समाचार अब विस्तारमा। नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले 15 महाधिवेशनमा पेश गर्ने राजनैतिक प्रतिवेदन केन्द्रीय कार्य समिति बैठकमा पेश गर्नुभएको छ। बन्द सत्र शुरू हुनु अघि अहिले खुल्ला मंचमै केन्द्रीय कार्य समिति बैठक बसिरहेको छ। थापाले पेश गरेको प्रतिवेदनमा आगामी 4 वर्षका लागि कंग्रेसको राजनैतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशा प्रस्तुत गरिएको प्रतिवेदनमा विगतको आत्मसमीक्षादेखि सरकारलाई खबरदारी, निर्वाचन पूर्व गठबन्धन नगर्ने नीति, पार्टीको पुनर्संरचना, निजी क्षेत्रसँग सहकार्य, युवा सहभागिता र समुन्नत नेपाल सम्मानित नेपालीको धारणासम्म समेटिएको छ। यस्तै कंग्रेसले पछिल्ला 2 दशकमा आफ्नो मूल उद्देश्यबाट पद र सत्तालाई मूल उद्देश्य भन्दा पद र सत्तालाई प्राथमिकता दिएको स्वीकार गरिएको छ। गठबन्धन व्यवस्थापन, भागवण्डा, गुटबन्दी र लेनदेनको राजनीतिले पार्टीको नैतिक धरातल कमजोर बनाएको तथा भ्रष्टाचार र अनियमिततामा आफ्नै पक्षका व्यक्तिलाई संरक्षण गर्ने प्रवृत्तिले सार्वजनिक संस्थाको स्वायत्तता कमजोर बनाएको उल्लेख छ। युवा पुस्तासँग पार्टीको दूरी बढ़ेको र नागरिकका बदलिँदा अपेक्षा बुझ्न नसकेको आत्मसमीक्षा गर्दै दोस्रो विशेष महाधिवेशन मार्फत जनतासँग क्षमायाचना गरी पार्टी सुधारको संकल्प गरिएको प्रतिवेदनमा उल्लेख छ। महाधिवेशनमा थापाको राजनैतिक सहमति, राजनैतिक सहित महामन्त्रीको सांगठनिक तथा कोषाध्यक्षको आर्थिक प्रतिवेदन पेश हुनेछ। नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया पनि आजै शुरू हुँदैछ। कंग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार आज साँझ 5 बजेदेखि निर्वाचनको कार्यक्रम शुरू हुनेछ। 5 बजे मतदाता नामावली प्रकाशन, 5 देखि 6:30 बजेसम्म मतदाता नामावली उप दावी विरोध, बेलुका 8:30 बजे मतदाताको अन्तिम नामावली प्रकाशन गरिनेछ। उम्मेद्वारी मनोनयन भने भोलि हुनेछ। भोलि 10 बजेदेखि दिउँसो 3 बजेसम्म उम्मेद्वारी मनोनयन, 4:30 बजे अन्तिम नामावली प्रकाशन, त्यसपछि दरखास्त तमा दावी विरोधमा 1 घण्टा समय दिएर बेलुका 7 बजे उम्मेद्वारको दोस्रो नामावली प्रकाशन गरिनेछ। उम्मेद्वारी फिर्ता लिने अन्तिम नामावली प्रकाशन र उम्मेद्वारलाई प्रचार प्रसार गर्न पर्सी 21 गते समय दिइने र 22 गते बिहान 7 बजेदेखि बेलुकी 5 बजेसम्म मतदानको कार्यक्रम तोकिएको सदस्य सचिव कटुवालले जानकारी दिनुभयो।
2: बागलुङमा सड़क स्तर उन्नतिको क्रममा माटोको ढिस्कोले पुरिएर 2 मजदूरको मृत्यु भएको छ। निसीखोला गाउँपालिका 3 बोहरा गाउँमा आज बिहान करिब 7:30 बजे जेसीबीले सड़क खन्ने क्रममा माटोको ढिस्को खस्ता पुरिएर 2 जनाको मृत्यु भएको हो भने 1 जना घाइते भएका छन्। LU-1K-3446 नम्बरको जेसीबीले सड़क खन्ने क्रममा भएको घटनामा सल्यानका 32 वर्षीय लालबहादुर बुढाथकी र उदयपुर गाईघाटका 32 वर्षीय राजु थापा मगरको मृत्यु भएको हो। घटनामा रोल्पाको त्रिवेणी गाउँपालिका 5 का 25 वर्षीय कृष्ण बहादुर घटी गम्भीर घाइते भएका छन्। घाइतेलाई तत्काल उद्धार गरी पूर्तिबाङ अस्पताल पठाइएको छ। घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
1: चितवनको इच्छाकामना गाउँपालिका साथ सिमलढापमा मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ। भरतपुर महानगरपालिका 11 निवासी 29 वर्षीय देवेन्द्र थापाको मृत्यु भएको हो। सिमलढापबाट भरतपुरतर्फ जाँदै गरेको बुलेट मोटरसाइकल हिजो साँझ अनियन्त्रित भई सड़क छेउको रूखमा ठोक्किँदा देवेन्द्र थापा र स्याङ्जाको वालिङ नगरपालिका 8 निवासी सागर थापा घाइते भएका थिए। घाइते दुवैलाई उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर लगिएकामा देवेन्द्रलाई चिकित्सकले मृत घोषणा गरेका हुन्। सागरको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी चन्द्रभूषण यादवले जानकारी दिनुभयो।
2: सेन्सरीको इनरवाबाट 25 क्विन्टल बढ़ी गाँजासहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। इनरवा नगरपालिका 3 सखुवा गाछी चोकमा गैराती पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको नासात ख 18-25 नम्बरको ट्रक रोकी जाँच गर्ने क्रममा 2566 किलो गाँजासहित दुईजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख पुष्पराज मल्लले जानकारी दिनुभयो। 83 बोरामा प्याक गरिएको उक्त परिमाणको गाँजा बन्दाकोपी बोकेको ट्रकमा लुकाएर लैजाँदै गरेको अवस्थामा शहीद भूमि गाउँपालिका 2 का 33 वर्षीय धनकुटाको शहीद भूमि गाउँपालिका 2 का 33 वर्षीय चालक राजु राई र 18 वर्षीय सहचालक सन्दीप राईलाई पक्राउ गरिएको हो। पक्राउ परेका दुवैलाई जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
1: विश्व प्रसिद्ध अन्नपूर्ण आधार शिविर एबीसी पदयात्रामा जाने पर्यटकको संख्या पछिल्लो केही दिन यता उल्लेख्य रूपमा बढ़ेको छ। यस पदयात्राको विभिन्न स्थानमा बाढ़ी पहिरोका कारण अवरूद्ध सड़क सञ्चालनमा ल्याइएसँगै पदयात्रामा जाने विदेशी पर्यटक बढ़ेका हुन्। निरन्तरको वर्षा रोकिएर मौसममा सुधार आउनु तथा मनाङ र मनास्लु क्षेत्रमा पदयात्रा मार्ग प्रभावित भएपछि पर्यटकको गन्तव्य एबीसीतर्फ मोड़िएपछि अन्नपूर्ण क्षेत्रमा पर्यटकको चाप बढ़ेको पर्यटन व्यवसायीको भनाइ छ। छोमरोङ पर्यटन व्यवस्थापन समितिका सचिव दिलीप गुरूङका अनुसार अहिले दैनिक 300 हारिमा पर्यटक अन्नपूर्ण आधार शिविर पुगिरहेका छन्। यसअघि वर्षा र बाढ़ी पहिरोका कारण अन्नपूर्ण क्षेत्रका विभिन्न स्थानमा सड़क तथा पदयात्रा मार्ग प्रभावित हुँदा पर्यटन क्षेत्र नराम्रोसँग प्रभावित बनेको थियो। अन्नपूर्णको बिरेठाँटी र स्याउली बजारमा मोदी खोलाको कटानले लामो समय सड़क अवरूद्ध भएको थियो। गाउँपालिकाले झण्डै 1.5 महिना लगाएर असोज पहिलो साता सड़क खुलाएको हो। मनाङ र मनास्लु क्षेत्रतर्फ जाने कतिपय सड़क तथा पदयात्रा मार्ग पहिरोका कारण अवरूद्ध भएपछि त्यस क्षेत्रमा जाने तयारीमा रहेका पर्यटकले वैकल्पिक गन्तव्यका रूपमा एबीसी रोज्न थालेको सचिव गुरूङले बताउनुभयो।
2: भक्तपुरको सूर्यविनायक नगरपालिका 8 जगाती स्थित कपाली चोकमा संचालित प्लास्टिक दाना बनाउने कारखानामा आज बिहान आगलागी भएको छ। नवराज भट्टले संचालन गरेको बीके सप्लायर्समा आज बिहान आगलागी भएको हो। आगलागी जुत्ता बारून यन्त्र भक्तपुरको दमकल र स्थानीयहरूको सहायताबाट करिब 2 घण्टामा नियन्त्रणमा लिएको छ। जुत्ता बारून यन्त्र कार्यालय भक्तपुरका प्रमुख विजय धवडेलले आगलागीबाट ठूलो क्षति भएको बताउनुभयो। उहाँका अनुसार आगलागीका कारण कारखानामा रहेका मेसिन र प्लास्टिकका कच्चा पदार्थ पूर्ण रूपमा क्षति भएको छ भने कारखानासँगै रहेको दिनेश मचामसीको घरमा पनि क्षति पुगेको छ। आगलागीबाट करिब 40 लाख भन्दा बढ़ी क्षति भएको प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ। आगलागीको कारण भने खुलेको छैन। प्रहरीले घटनास्थलमा अहिले विवरण संकलन गर्ने कार्य गरिरहेको छ।
1: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
0: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-171-4780-724 वा himalayaswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
2: अब बाँकी समाचार। पर्यटन क्षेत्रका साझा समस्या समाधानको लागि नेपाल पर्यटन महासंघ गठन गरिने भएको छ। ट्रेकिङ एजेन्सीज एसोसिएशन अफ नेपाल टानका अध्यक्ष सागर पाण्डेको अध्यक्षतामा पर्यटनसँग सम्बन्धित विभिन्न संघ संस्थाका अध्यक्ष एवं प्रतिनिधिको हिजो साँझ बसेको बैठकले पर्यटन क्षेत्रको साझा समस्या समाधानको लागि महासंघ बनाएर अगाडि बढ़ने निर्णय गरेको हो। बैठकमा नेपाल पर्यटन बोर्ड, ट्रेकिङ जेनसिच एसोसिएशन अफ नेपाल टान, होटल एसोसिएशन नेपाल हान, नेपाल एसोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट्स नाटा, नेपाल पर्वतारोहण संघ, पाटा नेपाल, नारा लगायत संस्थाका अध्यक्ष र प्रतिनिधिको उपस्थिति रहेको थियो। नयाँ गठन गर्न लागि महासंघले पर्यटनका साझा मुद्दामा एकीकृत आवाज, समन्वय र सहकार्यको प्रभावकारी माध्यमका रूपमा काम गर्ने अवधारणा अघि सारिएको छ। बैठकले एकीकृत समूह, एकीकृत अवधारणा र एकीकृत आवाजका साथ पर्यटन क्षेत्रका साझा समस्या पहिचान गरी सरकार तथा सम्बन्धित निकायसँग संस्थागत संवाद र संयुक्त पहल गर्नुपर्नेमा जोड़ दिएको छ।
1: अब अन्तर्राष्ट्रिय समाचार। ब्राजिलको राष्ट्रपति निर्वाचनको पहिलो चरणमा दक्षिणपन्थी उम्मेद्वार फ्लाभियो बोल्सोनारो।
2: नयाँ गठन गर्न लागि महासंघले पर्यटनका साझा मुद्दामा एकीकृत आवाज, समन्वय र सहकार्यको प्रभावकारी माध्यमका रूपमा काम गर्ने अवधारणा अघि सारिएको छ। बैठकले एकीकृत समूह, एकीकृत अवधारणा र एकीकृत आवाज

0: 50% भन्दा बढ़ी मत प्राप्त गर्न नसकेपछि राष्ट्रपति निर्वाचनको फैसला अब दोस्रो चरणमा हुने भएको छ। ब्राजिलको निर्वाचनको नियम अनुसार पहिलो चरणमा कुनै पनि उम्मेद्वारले वैध मतको 50% भन्दा बढ़ी मत प्राप्त गर्न नसकेमा शीर्ष दुई उम्मेद्वार बीच दोस्रो चरणको निर्वाचन गरिन्छ। मतगणना नतिजा अनुसार फ्लाभियो बोल्सोनारोले करिब 47.2% मत प्राप्त गर्नुभएको छ भने लुलाले करिब 44.9% मत पाउनु भएको छ। फ्लाभियो बोल्सोनारो पूर्व राष्ट्रपति जाइर बोल्सोनारोका छोरा हुनुहुन्छ। जाइर बोल्सोनारोलाई पछिल्लो राष्ट्रपति निर्वाचनमा पराजित भएपछि भएको सत्ता कब्जाको प्रयाससँग सम्बन्धित मुद्दामा 27 वर्षको जेल सजाय सुनाइएको छ। पहिलो चरणको निर्वाचन अघि दुवै बीचको प्रतिस्पर्धा निकै कड़ा हुने अनुमान गरिएको थियो। निर्वाचन अघि सार्वजनिक भएका केही सर्वेक्षणमा लुला अगाडि देखिनु भएको थियो तर मतदानपछि फ्लाभियो बोल्सोनारो पहिलो स्थानमा रहनुभयो। पहिलो चरणमा अन्य धेरै उम्मेद्वार पनि चुनावी मैदानमा थिए। दुवै उम्मेद्वारसँग दोस्रो चरणको निर्वाचन अघि करिब 3 साताको समय छ। अक्टोबर 25 हुने मतदानमा ब्राजिलका मतदाताले देशको राष्ट्रपति आगामी राष्ट्रपति चुन्नेछन्।
1: र अब खेल समाचार। युईएफए नेशन्स लीगमा पोर्चुगलले नर्वेलाई 2-1 पराजित गरेको छ। पोर्चुगलको जीतमा गोनकालो रामोसले निर्णायक गोल गरे। स्टाडियो डो ड्राटाओमा भएको खेलमा नर्वेले 36औं मिनटमा क्रिस्टोफर आयरको गोल मार्फत अग्रता लिएको थियो तर त्यसको 2 मिनटमै जोआओ कान्सिलोले गोल गर्दै पोर्चुगललाई खेलमा फर्काए। तेस्रो हाफमा दुवै टोलीले गोलका अवसर सिर्जना गरे। नर्वेका स्टार अर्लिङ ह्यालाण्डले पनि मौका पाए तर उनको प्रहार गोलमा परिणत हुन सकेन। खेलको 79औं मिनटमा जोआओ फेलिक्सको पासमा रामोसले उत्कृष्ट गोल गर्दै पोर्चुगललाई 2-1 अग्रता दिलाए। अन्त्यतिर फ्रान्सिस्को कोन्सेइका ओले लगातार 2 पहेँलो कार्ड पाएपछि पोर्चुगल 10 खेलाड़ीमा सीमित भयो तर टोलीले नर्वेको दबाव झेल्दै जीत सुनिश्चित गर्यो। यो जीतसँगै पोर्चुगलले समूह ए 4 लगातार जीत निकाल्दै अर्को चरणमा आफ्नो स्थान सुरक्षित गरेको छ। रोनाल्डो अनुपस्थित रहँदा रामोसले प्रभावशाली प्रदर्शन गर्दै अग्रपंक्तिमा आफ्नो दावेदारी बलियो बनाएका छन्।
0: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: कांग्रेस महाधिवेशन अन्तर्गत बन्द सत्र शुरू हुन अघि केन्द्रीय समिति बैठक जारी। सभापति थापाको राजनैतिक प्रतिवेदन पेश, अरू प्रतिवेदन पनि पारित गरिँदै।
0: बागलुङमा माटोको रिस्कोले पुरिएर 2 मजदूरको मृत्यु। चितवनमा मोटरसाइकल दुर्घटना हुँदा 1 जनाको ज्यान गयो।
1: सुनसरीको इनरुवाबाट 25 क्विन्टल भन्दा बढ़ी गाँजा बरामद। 2 जना पक्राउ, अनुसन्धान जारी।
0: ब्राजिलको राष्ट्रपति निर्वाचनको मतगणनामा बोल्सोनारो अगाडि, दोस्रो चरणमा निर्णायक मतदान हुने।
1: र युईएफए नेशन्स लीगमा नर्वे विरूद्ध पोर्चुगल 2-1 गोलले विजयी।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सञ्चुर र रविन्द्र विदा हुन्छौ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।
3: AIO.
4: Yes, AIO. All in one mart. The best place for shopping.
5: के छ र हो खास त्यहाँ?
4: के छैन भन न, नुनदेखि सुनसम्मका सम्पूर्ण सामग्रीहरू, लत्ता कपडा, खाद्य सामग्री, बैंकिङ संस्थाहरू एकै ठाउँमा, त्यो पनि सुलभ मूल्यमा, अनि गुणस्तरीय रेस्टुरेन्टहरू, त्यसमाथि प्रशस्त पार्किङ एरिया।
5: वाउ, कहाँ छ र यो?
4: यही मिन भवनमा, शान्तिनगर गेट सँगै यातायात व्यवस्था कार्यालयको छेउमा।
6: All in one mart, helping make your life easier.
7: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
8: लो किन नि, के भयो, सन्चो भएन?
7: होइन।

अनियमिततामा आफ्नै पक्षका व्यक्तिलाई संरक्षण गर्ने प्रवृत्तिले सार्वजनिक संस्थाको स्वायत्ततामा कमजोर बनाएको उल्लेख छ। युवा पुस्तासँग पार्टीको दूरी बढ़ेको र नागरिकता बदलिँदा अपेक्षा बुझ्न नसकेको आत्मसमीक्षा गर्दै दोस्रो विशेष महाधिवेशन मार्फत जनतासँग क्षमा याचना गरी पार्टी सुधारको संकल्प गरिएको प्रतिवेदनमा उल्लेख छ। महाधिवेशनमा थापाको राजनैतिक सहित महामन्त्रीको संगठनिक तथा कोषाध्यक्षको आर्थिक प्रतिवेदन पेश हुनेछ। नेतृत्व चयनको लागि निर्वाचन प्रक्रिया आजैदेखि शुरू हुँदैछ। यसैबीच नेपाली कांग्रेसको पदाधिकारी र केन्द्रीय समितिको आकार बढ़ने भएको छ। केन्द्रीय समिति बैठकले पदाधिकारी तथा केन्द्रीय सदस्यको संख्या टुंगो लगाएको छ। बैठकले एक सभापति, एक वरिष्ठ उपसभापति, तीन उपसभापति, तीन महामन्त्री, पन्ध्र सहमहामन्त्री र एक कोषाध्यक्ष सहित 24 सदस्य पदाधिकारी रहने निर्णय गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभयो। यस्तै एकजना प्रवक्ता रहनेछन्। हाल कांग्रेसको विधानमा दुईजना उपसभापति र दुईजना महामन्त्री रहने व्यवस्था छ। बैठकले उपसभापति र महामन्त्रीको संख्या बढ़ाएर तीन तीनजना बनाउने निर्णय गरेको हो। यस्तै यसअघि 8 सहमहामन्त्री रहने व्यवस्था रहेकोमा 4 मनोनित महिला सहित 15 सहमहामन्त्री रहने व्यवस्था गर्न लागि महाधिवेशनबाट 232 सदस्य केन्द्रीय समिति मध्ये 171 केन्द्रीय सदस्य निर्वाचित हुनेछन्। यस्तै 61 मनोनित हुनेछन्, जस अनुसार प्रत्यक्ष खुल्ला 45, महिला प्रत्यक्ष 12, प्रदेशतर्फ 28, दलिततर्फ 12, आदिवासी जनजातितर्फ 17, खसारीय 15 निर्वाचित हुनेछन्। यस्तै मधेसीतर्फ 11, थारूतर्फ 5, मुस्लिमतर्फ 3, पिछड़िएको क्षेत्रतर्फ 2 र अल्पसंख्यक र अपाङ्गतातर्फ 1-1 तथा श्रमिकतर्फ 3 निर्वाचित हुनेछन्। बागलुङमा सड़क स्तर उन्नतिको क्रममा माटोको ढिस्कोले पुरिएर 2 मजदूरको मृत्यु भएको छ। निसीखोला गाउँपालिका 3 बोहरा गाउँमा आज बिहान करिब 7:30 बजे जेसीबीले माटो खन्ने क्रममा माटोको ढिस्को खस्ता पुरिएर 2 मृत्यु भएको हो। 1 घाइते भएका छन्। लु एकक 3446 नम्बरको जेसीबीले सड़क खन्ने क्रममा भएको घटनामा सल्यानका 32 लालबहादुर बुढाथोकी र उदयपुर गाईघाटका 32 राजु थापा मगरको मृत्यु भएको हो। घटनामा रोल्पाको त्रिवेणी गाउँपालिका 5 25 कृष्ण बहादुर घरती गम्भीर घाइते भएका छन्। घाइतेलाई तत्काल उद्धार गरी बुर्तीबाङ अस्पताल पठाइएको छ। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। सुनसरीको इनरुवाबाट 25 क्विन्टल बढ़ी गाँजा सहित 2 प्रहरीले पक्राउ गरेको छ। इनरुवा नगरपालिका 3 सखुवा गाछी चोकमा गैराती पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको नासात ख 18-25 नम्बरको ट्रक रोकी जाँच गर्ने क्रममा 2566 किलो गाँजासहित 2 पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख पुष्पराज मल्लले जानकारी दिनुभयो। 83 बोरामा प्याक गरिएको उक्त परिमाणको गाँजा मन्दकोपी बोकेको ट्रकमा लुकाएर लैजाँदै गरेको अवस्थामा धनकोटाको शहीद भूमि गाउँपालिका 2 33 चालक राजु राई र 18 सहचालक सन्दीप राईलाई पक्राउ गरिएको हो। पक्राउ परेका दुवैलाई जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। भक्तपुरको श्रीविनायक नगरपालिका 8 जगाती स्थित कापाली चोकमा संचालित प्लास्टिक दाना बनाउने कारखानामा आज आगलागी भएको छ। नवराज भट्टले संचालन गरेको बीके सप्लायर्समा आज बिहान आगलागी भएको हो। आगलागी भक्तपुरको दमकल र स्थानीयको सहायताबाट करिब 2 नियन्त्रणमा लिएको छ। युद्ध बारून यन्त्र कार्यालय भक्तपुरका प्रमुख विजय धवडेलले आगलागीबाट ठूलो क्षति भएको जानकारी दिनुभयो। उहाँका अनुसार आगलागीका कारण कारखानामा रहेका मेसिन र प्लास्टिकका कच्चा पदार्थ पूर्ण रूपमा जलेर क्षति भएको छ। कारखानासँगै रहेको दिनेश मचामसीको घरमा पनि क्षति पुगेको छ। आगलागीबाट करिब 40 लाख भन्दा बढ़ी क्षति भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ। आगलागीको विवरण संकलन भइरहेको छ। र पर्यटन क्षेत्रका साझा समस्या समाधानको लागि नेपाल पर्यटन महासंघ गठन गरिने भएको छ। ट्रेकिङ एजेन्सी एसोसिएशन अफ नेपाल टानका अध्यक्ष सागर पाण्डेको अध्यक्षतामा पर्यटनसँग सम्बन्धित विभिन्न संघ संस्थाका अध्यक्ष एवं प्रतिनिधिको हिजो साँझ बसेको बैठकले पर्यटन क्षेत्रको साझा समस्या समाधानको लागि महासंघ बनाएर अगाडि बढ़ने निर्णय गरेको हो। बैठकमा नेपाल पर्यटन बोर्ड, ट्रेकिङ एजेन्सी एसोसिएशन अफ नेपाल टान, होटल एसोसिएशन नेपाल हान, नेपाल एसोसिएशन अफ टूर एण्ड ट्रावल एजेन्ट्स नाटा, नेपाल पर्वतारोहण संघ,
पाटा नेपाल नारा

0: लगायतका संस्थाका अध्यक्ष र प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। नयाँ गठन गर्न लागि महासंघले पर्यटनका साझा मुद्दामा एकीकृत आवास समन्वय र सहकारीको प्रभावकारी माध्यमका रूपमा काम गर्ने अवधारणा अघि सारिएको छ। दिउँसो एक बजेको थाहा अपडेट सकियो। सन्चु बिदा हुन्छु। नमस्कार।
1: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेट

0: रेडियो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले अपराह्नको ठीक 3 बज्यो।

0: संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबरमा समीक्षा मोतेसँगै दिनेश जोशीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: सरकारले रोक्यो भोटेको सिबाडी पछिको खोजी तथा उद्धार, विपद व्यवस्थापन कार्य निरन्तर भइरहेको प्रधानमन्त्रीको भनाई।
0: कंग्रेस महाधिवेशनको बन्द सत्र जारी, सभापति उपसभापति र महामन्त्रीले पेश गरेका प्रतिवेदनमाथि छलफल चल्दै।
1: दशैंको अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गर्न भोलि बैठक बस्ने, यातायात विभागले बोलायो सम्बन्धित निकायलाई छलफलमा।
0: बेलायती सैन्य अड्डाबाट सबै अमेरिकी बमवर्षक विमान फिर्ता, सम्भावित आक्रमणको प्रयासलाई विफल पारिएको दावी।
1: र भेटरन्स फुटबल प्रतियोगिता कार्तिक दोस्रो सातादेखि शुरू हुने।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-7180-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। सरकारले भोटेकोशी र त्रिशुली बाढ़ीपछिको खोज तथा उद्धार कार्य स्थगन गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज बसेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठकले उद्धार चरण अन्त्य गरी पुननिर्माणलाई गति दिने निर्णय गरेको हो। बैठकले सम्बन्धित निकायलाई तत्काल पुननिर्माण र पुनर्स्थापनामा जुट्न निर्देशन दिएको छ। यसका लागि सरकारले विभिन्न मन्त्रालय र निकायबाट प्राप्त 504 योजना कार्यान्वयन गर्न 5,59,17,00,00,000 रूपियाँ बजेट अर्थ मन्त्रालय समक्ष सिफारिश गरेको छ। मन्त्री परिषदले बाढ़ी पहिरोका मृतकहरूप्रति श्रद्धांजलि व्यक्त गर्दै खोज तथा उद्धारमा खटिने सुरक्षाकर्मी र स्वयंसेवकहरूलाई धन्यवाद ज्ञापन गरेको छ। यस कार्यमा प्रतिपक्षी दल नेपाली कंग्रेसका संसदीय दलका नेताका साथै बागमती, गण्डकी, मधेश र कोशी प्रदेशका मुख्यमन्त्रीले आफ्नो पूर्ण साथ र समर्थन रहने प्रतिबद्धता व्यक्त गरेका छन्। बैठकमा प्रधानमन्त्री शाहले विपद व्यवस्थापनको काम संघ प्रदेश र स्थानीय सरकारको आपसी समन्वयमा भइरहेको र अब पुनर्निर्माण तथा पुनर्स्थापनाको काम पनि त्यसै गरी अघि बढ़ाइने बताउनुभयो।
1: प्रधानमन्त्री शाहले संघ प्रदेश र स्थानीय सरकारबीच आपसी समन्वयमा भदौ दश गते यताको विपद व्यवस्थापन कार्य निरन्तर भइरहेको बताउनु भएको छ। आज सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बसेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषदको बैठकमा उहाँले सरकार कुनै पनि किसिमको सम्झौता नगरी विपद व्यवस्थापनमा निरन्तर खटिरहेको स्पष्ट पार्नुभयो।
0: नेपाली कंग्रेसको 15 महाधिवेशनको बन्द सत्र आज शुरू भएको छ। कंग्रेसको केन्द्रीय कार्य समितिको आज बसेको बैठकले बन्द सत्रमा पेश गर्ने एजेण्डा पारित गरेसँगै विभिन्न समूहमा रहेर छलफल शुरू भएको हो। 3 क्लस्टरमा विभाजन गरेर बन्द सत्रमा छलफल भइरहेको छ। पहाड़, हिमाल र मधेश तराई गरी 3 क्लस्टरमा विभाजन गरी बन्द सत्र शुरू भएको हो। बन्द सत्रका लागि हिमाल हल, पहाड़ हल र तराई मधेश हल निर्धारण गरिएको छ। प्रदेश तथा विभिन्न समूहका प्रतिनिधिलाई सम्बन्धित हलमा विभाजित गरिएको छ। हिमाल हल कोशी प्रदेशका 1,117, कर्णाली प्रदेशका 299 र गण्डकी प्रदेशका 715 गरी 2,331 प्रतिनिधि सहभागी छन्। त्यस्तै पहाड़ हलमा बागमती प्रदेशका 1,217 र लुम्बिनी प्रदेशका 1,009 गरी 2,226 प्रतिनिधि सहभागी छन्। तराई मधेश हलमा मधेश प्रदेशका 1,256, सुदूरपश्चिम प्रदेशका 650, जनसम्पर्क समितिका 245 र भातृ संगठनका 225 प्रतिनिधि सहभागी छन्। बन्द सत्रमा सभापति गगन कुमार थापाले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, महामन्त्रीले पेश गरेको विधान तथा पार्टी संचालन सम्बन्धी प्रस्ताव, उपसभापतिले पेश गरेको समसामयिक प्रस्ताव लगायत विषयमा छलफल हुने कंग्रेसले जनाएको छ।
1: नजिकिँदै गरेका दशैं तिहार छठ पर्वलाई लक्षित गरी सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुलाउने विषयमा छलफल गर्न यातायात व्यवस्था विभागले सरकारवालाहरूको बैठक बोलाएको छ। विभागको मेन भवन स्थित सभा हलमा भोलि बिहान 11 बजे बस्ने बैठकमा नेपाल प्रहरी, उपत्यका ट्राफिक प्रहरी, यातायात व्यवसायी राष्ट्रिय महासंघ, मजदूर संगठन तथा बस पार्क व्यवस्थापकहरूलाई आमन्त्रण गरिएको छ। यसपालि दशैं अवधिभर 10 लाख भन्दा बढ़ी यात्रुले काठमाण्ड उपत्यका छाड्ने अनुमान गरिएको छ। केही कम्पनीले अनलाइन टिकट शुरू गरे पनि सर्वसाधारणमा अझै अन्यल कायम छ। विभागले चाड पर्वमा हुने यात्रुको चाप, काठमाण्ड भित्रिने तथा बाहिरिने रूटको सहजता र सुरक्षा व्यवस्था बारे छलफल गरेर अग्रिम बुकिङको मिति घोषणा गर्ने तयारी गरेको छ।
0: नेपाल वायु सेवा निगमले लिएको ऋणको उच्च ब्याजदर र सरकारी निकायबाट लिन बाँकी रहेको करोड़ौं बक्यौताका आर्थिक संकटमा परेको छ। आज प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा निगमका निमित्त महाप्रबन्धक जनकराज काला खेतीले राष्ट्र प्रमुखको भ्रमण, कोविडकालीन उद्धार र इजरायल उडान बापत सरकारबाटै 13.75 करोड़ रूपियाँ बक्यौता उठ्न बाँकी रहेको बताउनुभयो। पत्राचार गर्दा पनि यो रकम भुक्तानी नहुँदा निगमको नगद प्रवाहमा समस्या देखिएको छ। सरकारले भने निगमको वित्तीय दायित्व व्यवस्थापनका लागि ब्याजदर पुनरावलोकनको गृह कार्य भइरहेको बताएको छ। समितिको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड़गराज पौडेलले निगमको ऋणको ब्याजदर र किस्ता भुक्तानी प्रक्रियालाई व्यावहारिक बनाउन नीतिगत पहल भइरहेको जानकारी दिनुभयो। निगमले भोगिरहेको करिब 50 देखि 56 अर्ब रूपियाँ बराबरको दायित्व धान्नै नसकिने खालको नभएको दावी गर्दै मन्त्री पौडेलले प्रधानमन्त्री र अर्थमन्त्रीसँग छलफल भइरहेको बताउनुभयो। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
3: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
4: मार्बल। मार्बलका सीपीपीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड साथै

0: California.
1: Extreme energy drink.
2: नेपाल बैंकले ल्याएको छ व्यक्तिगत आवश्यकताको लागि व्यक्तिगत कर्जा,
3: व्यवसाय गर्नका लागि सजिलो व्यवसाय कर्जा,
2: उद्यम गर्नको लागि लघु उद्यम कर्जा,
3: घर निर्माण तथा घर खरिद गर्न सुलभ आवास कर्जा, शेयर धितो राखी शेयर कर्जा लगायत थुप्रै प्रकारका कर्जाहरू,
2: सरल प्रक्रिया, सुलभ ब्याज दर,
3: देशभर रहेका नेपाल बैंक लिमिटेडका शाखामा गई थप जानकारी प्राप्त गर्न सक्नुहुनेछ।
4: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: रेडियो दिदी बहिनी 95.2 MHz।
6: प्रहरीले 42 जना भारतीय नागरिकको उद्धार गरेको छ। रौतहटको गोजारा नगरपालिका 5 लक्ष्मीपुर स्थित मदिना इटा भट्टामा अल्पत्र परेका 12 पुरूष, 11 महिला र 19 जना बालबालिका सहित 42 जनालाई प्रहरीले उद्धार गरी आज भारतीय सीमा सुरक्षा बलको जिम्मा लगाएको हो। उत्तर प्रदेशबाट आगामी असारसम्मका लागि काम गर्न आएका ती कामदारलाई ठेकेदार मोहम्मद नासिरले अल्पत्र पारेका हुन्। इटाभट्टा संचालक मोहम्मद मुजामिलका अनुसार राशन खर्चका लागि भन्दै भारतीय ठेकेदार नासिरले 4 दिन अघि 6 लाख रूपियाँ भारतीय लिएर फरार भएका थिए। प्रहरी नायब उपरीक्षक वसन्त गौतमले कामदार अल्पत्र पारेर भाग्ने भारतीय ठेकेदारको खोजी भइरहेको बताउनुभयो।
7: अब अन्तर्राष्ट्रिय समाचार। सुरक्षा चिन्ताका कारण अमेरिकाले बेलायत स्थित सैन्य हवाई अड्डामा तैनाथ आफ्ना सबै एक बम वर्षक विमान फिर्ता गरेको छ। बेलायती हवाई अड्डामाथि सम्भावित आतंकवादी आक्रमणको योजना बनाइएको आशंकामा 6 जना संदिग्ध पक्राउ परेपछि अमेरिकाले त्यहाँ तैनाथ विमान फिर्ता गर्ने निर्णय गरेको हो। अमेरिकी अधिकारीहरूका अनुसार बेलायतमा 10 देखि 12 एक विमान तैनाथ थिए। अमेरिकी रक्षा मन्त्रालयले ती सबै विमान अमेरिका स्थित आफ्ना सैन्य अड्डामा फर्किसकेको पुष्टि गरेको छ। अमेरिकी र बेलायती अधिकारीहरूले सम्भावित आक्रमणको यसलाई समयमै विफल पारिएको दावी गरेका छन्। घटनापछि अमेरिकी पक्षले बेलायती सैन्य हवाई अड्डाको सुरक्षा व्यवस्थाको पुनर्मूल्यांकन गरेको थियो। अमेरिकी रक्षा मन्त्रालयले सैन्य सुरक्षाका कारण विमानको आवत जावत सम्बन्धी विवरण वास्तविक समयमा सार्वजनिक नगरिएको जनाएको छ। सबै विमान सुरक्षित रूपमा अमेरिका फर्किएपछि मात्रै तैनाथी र फिर्ताबारे औपचारिक जानकारी दिइएको हो।
6: अब खेल समाचार। फुटबलर्स मिशन टुगेदरको आयोजनामा तेस्रो भेटरन्स फुटबल प्रतियोगिता कार्तिक 10 देखि 19 गतेसम्म हुने भएको छ। आयोजकका अनुसार प्रतियोगिताका खेलहरू मध्यपुर थिमी स्थित मध्यपुर युथ एसोसिएशनको खेल मैदानमा सञ्चालन गरिन लागेको हो। 40 वर्ष माथिका खेलाड़ी सहभागी हुने प्रतियोगितामा देशका विभिन्न स्थानका 25 भन्दा बढ़ी टोलीले सहभागिता जनाउने आयोजकले जनाएको छ। प्रतियोगिताको विजेताले 8 लाख र उपविजेताले 5 लाख रूपियाँ प्राप्त गर्नेछ। आयोजकले जनाए अनुसार यो भेटरन्स फुटबल हालसम्मकै ठूलो पुरस्कार राशिमध्येको एक हो। प्रतियोगिताको उत्कृष्ट खेलाड़ीलाई मोटरसाइकल समेत प्रदान गरिनेछ। उत्कृष्ट प्रदर्शन गर्ने अन्य खेलाड़ी तथा टोलीलाई पनि विभिन्न विधामा पुरस्कार प्रदान गरिने आयोजकले बताएको छ। फुटबलर्स मिशन टुगेदरले पूर्व तथा भेटरन्स खेलाड़ीलाई नियमित रूपमा खेलमा जोड़ी राख्ने र उनीहरूको योगदानलाई सम्मान गर्ने उद्देश्यले प्रतियोगिता आयोजन गर्न लागेको जनाएको छ। प्रतियोगितामा धरान, हेटौड़ा, पोखरा लगायत विभिन्न स्थानका टोलीको सहभागिता रहनेछ। दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
7: सरकारले रोक्यो भोटेको सिबाड़ी पछिको खोजी तथा उद्धार, विपद व्यवस्थापन कार्य

0: प्रधानमन्त्रीको भनाई।
1: कंग्रेस महाधिवेशनको बन्द सत्र जारी, सभापति उपसभापति र महामन्त्रीले पेश गरेका प्रतिवेदनमाथि छलफल चल्दै।
0: दशैंको अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गर्न भोलि बैठक बस्ने, यातायात विभागले बोलायो सम्बन्धित निकायलाई छलफलमा।
1: बेलायती सैन्य अड्डाबाट सबै अमेरिकी बमवर्षक विमान फिर्ता, सम्भावित आक्रमणको प्रयासलाई विफल पारिएको दावी।
0: र भेटरान्स फुटबल प्रतियोगिता कार्तिक दोस्रो सातादेखि शुरू हुने।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। समीक्षा र दिनेश विदा हुन्छौ, नमस्कार।
2: हामी सबैको साझा आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

देखाउने माया भगाउने माया कुन चाहिँ पन्ड्याउनु धनी सुक्यो रात

कैयौं दिनसम्मको हामी बीचको ममतालाई चिर्दै टेलिफोनको घण्टी बज्यो। चिसिएको हाम्रो सम्बन्ध न्यानो हुने आशामा मैले उनका सबै गुनासाहरू सुनिरहे। सायद उनी मबाट टाढा जान चाहन्छे, यसैमा खुसी मिल्छ झैं लाग्यो होला। म पनि त त्यही चाहन्छु तिम्रो खुसी। मेरो एउटा बिन्ती मात्र छ, आज तिम्रो जन्मदिन, कम्तीमा आज भए पनि

सकिन। हेर्न यो हृदयमा गुम्सेका भावनाहरू जताउन सकिन। सायद हाम्रो प्रेम अधुरो हुन लेखेको

नयापन, नया उत्साह, नया विचार, नया पाइला र नया सम्भावना सँगै उदाएको नयाँ बिहानीको पहिलो प्रहरमा सामुदायिक रेडियो दिदी बहिनी पनि आजका नियमित प्रस्तुति सँगै उपस्थित भएको छ। हाम्रो रेडियोका हरेक प्रस्तुति मार्फत तपाईँको मन जित्ने प्रयास आज पनि जारी रहनेछ। अब हामी राति 11 बजेसम्म तपाईँकै समसाथमा हुनेछौ।

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले बिहानको ठिक पाँच बज्यो।

0: नमस्कार। देशैभरिका सामुदायिक रेडियोहरूको नेटवर्क सीआईएनले वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र विभिन्न संघ संस्था अनि परिवार कल्याण महाशाखासँगको सहकार्यमा आजको यो पोषण संवाद गर्न गइरहेको छ। पोषणका लागि सरकारले मात्र स्वास्थ्य क्षेत्रले मात्र गरेर हुँदैन, यसमा बहुसरोकारवालाहरूको ठूलो भूमिका हुन्छ। त्यसैले आज हामी बहुसरोकारवाला बीचको यो संवाद छलफल कार्यक्रम गर्न गइरहेका छौं। विशेष गरेर महाविनाशकारी बाढ़ी आइसकेपछि हाम्रो पोषणको एउटा सञ्जाल तोडिएको छ। रसुवा, नुवाकोट र धादिङको अहिलेको अवस्था हेर्दाखेरि हाम्रा जुन संयन्त्रले हामीले काम गरिरहेको थियो त्यो तोडिएको अवस्था छ, र यस्ता विपत्तिहरूमा सधैँ हामीले कसरी काम गर्न सक्छौं भन्ने बारेमा पनि आज छलफल होस् भन्ने किसिमले हामीले स्वास्थ्य, पोषण अनि यो विपदमा काम गर्ने र बालबालिकाको क्षेत्रमा काम गर्ने संघ संस्थाहरू र संचार माध्यमहरू बीच हामीले आजको यो छलफल गर्न गइरहेका छौं। आजको यो छलफलमा परिवार कल्याण महाशाखाको पोषण शाखाका प्रमुख लीला विक्रम थापाजी हुनुहुन्छ, उहाँलाई म हार्दिक स्वागत गर्न चाहन्छु। त्यस्तै गरी वरिष्ठ जनस्वास्थ्य प्रशासकज्यू पनि हुनुहुन्छ हामीसँग, पोषण शाखाबाट पनि सहभागी हुनुहुन्छ, र वरिष्ठ जनस्वास्थ्य प्रशासक दीपक कुमार झा ज्यू हुनुहुन्छ, उहाँले पनि हाम्रो यो विषयमा केही कुराहरू शुरूमा राखिदिनुहुनेछ। त्यस्तै गरी हामीसँग वर्ल्ड भिजन इन्टरनेशनल नेपालको स्वास्थ्य तथा पोषणको टेक्निकल हेड हुनुहुन्छ गणेश पाण्डे सर, उहाँलाई पनि म हार्दिक स्वागत गर्न चाहन्छु। बालबालिका क्षेत्र शान्ति अभियान बालबालिकाको यो सवालमा त्यही दिनदेखि जुन दिन घटना भयो त्यो दिनदेखि नै फिल्डमै बसेर काम गरिरहेको सिजबका महासचिव भिओसीमा पनि आबद्ध हुनुहुन्छ राजु घिमिरे सर हुनुहुन्छ, अनि हाम्रो विभिन्न संघ संस्थाका प्रतिनिधिज्यूहरू हुनुहुन्छ। शुरूआतमा चाहिँ म वरिष्ठ जनस्वास्थ्य प्रशासक दीपक कुमार राज्यूलाई नै अहिले भइरहेका प्रयत्नहरूको बारेमा जानकारी गराइदिनको लागि अनुरोध गर्दछु।
1: अहिले आएको यो बाढीले 5 जिल्लाका 15 पालिकाहरूमा क्षति पुर्याएको र असर गरेको देखिन्छ। पोषणको दृष्टिकोणले रसुवा, नुवाकोट र धादिङमा 12 पालिकाहरूमा यसले विशेष गरी क्षति पुर्याएको देखिन्छ भने बाँकी 2 जिल्लाको 3 पालिकामा पोषणसँग प्रत्यक्ष असर गर्ने गरी अहिले चाहिँ देखिएको केही पनि छैन। यो 3 जिल्लाका 12 पालिकाहरूमा हामीले होल्डिङ सेन्टरमा भएका सम्पूर्ण 5 मुनिको बालबालिका र आमाहरूको चाहिँ पोषणको स्क्रिनिङ पहिलो चरणमा चाहिँ इमर्जेन्सी रेस्पोन्समा चाहिँ हामीले सम्पन्न गरेका थियौँ, जस अनुसार कुपोषण एउटा पनि केस हाम्रो भेटिएको थिएन, र हुन पनि यो कुपोषणको चाहिँ यो विपदपछि तुरुन्तै देखिँदैन, केही दिन केही हप्तापछि चाहिँ जब अलि लङ टर्म खाद्यान्नको अभाव हुन थाल्छ त्यो अवस्थामा देखिने हो। अहिले होल्डिङ सेन्टरमा रहनुभएको व्यक्तिहरू जो हुनुहुन्छ गर्भवती, सुत्केरी र 5 मुनिको बालबालिकाहरू होल्डिङ सेन्टरमा खाद्यान्न, खाना, खाजाहरू चाहिँ पर्याप्त मात्रामा अहिले पाइरहनु भएकोले कुपोषण यति चाँडै देखिसकेको छैन। यद्यपि नेक्स्ट स्टेपमा हामीले अहिले प्रत्येक पालिकामा अब समुदाय स्तरमै पनि कुपोषणको पहिचान चाहिँ गरिरहेका छौँ, जस अन्तर्गत 3 जिल्लामा शुरू भइसकेको छ, र नुवाकोट जिल्लाको मा अहिलेसम्म चाहिँ 11 कुपोषित बालबालिका भेटिएको चाहिँ रिपोर्ट आएको छ, त्यो निरन्तर चलिरहेको छ। भेटिएका कुपोषित बालबालिकाहरूलाई हाम्रो नेसनल प्रोटोकल जुन छ आइएमएम प्रोटोकल भन्छौ, साम केस र माम केसलाई प्रोटोकल अनुसारको म्यानेजमेन्ट चाहिँ अहिले चलिरहेको छ। अहिले देखिएको विशेष त समस्या पहिलो हप्तामै देखिएको हामीलाई चाहिँ होल्डिङ सेन्टरहरूमा स्वास्थ्य कार्यालयको जानकारी बिना अथवा त्यहाँको स्थानीय सरकारको जानकारी, प्रशासन कार्यालयको जानकारी बिना चाहिँ यो ब्रेस्ट मिल्क सब्स्टिच्युटहरूको चाहिँ अलि वितरण भएको चाहिँ पाइयो शुरूका दिनहरूमा। त्यो जानकारीमा आउने बित्तिकै स्वास्थ्य कार्यालय, स्थानीय सरकार सबैसँग मिलेर चाहिँ त्यसको बारेमा प्रचार प्रसार पनि भयो र त्यसको रूपमा विज्ञप्ति पनि आयो र त्यसलाई चाहिँ अहिले रोकिएको छ। आवश्यकता भएकोलाई स्वास्थ्यकर्मीको निगरानीमा अथवा स्वास्थ्यकर्मीको परामर्श अनुसार मात्र दिने, त्यो अरूलाई चाहिँ सबैलाई बोटल फिडिङमा नजाने, किनभने हाम्रो प्रमुख समस्या के रहेको छ भने एकचोटि बच्चा ब्रेस्ट फिडिङबाट बोटल फिडिङमा गयो भने त्यसलाई फेरि ब्याक ब्रेस्ट फिडिङमा ल्याउनलाई एकदमै गाह्रो पर्छ, त्यो एउटा रहेको छ भने अर्को समस्या हामी फिल्ड जाँदाखेरि

0: र यहाँहरू पनि धेरै साथीहरू गएर आउनु भएको छ। बालबालिकालाई पनि अस्ति हेर्दाखेरि बालबालिकालाई खेलौना झोला अनि चौचौ चाहिँ बाँडिएको हामीले देख्यौँ। अब लगभग दुई हप्ता पछिको सिनारियो थियो भने हामीले चाहिँ कमसेकम चौचौहरू बाँड्दाखेरि अथवा यस्ता कुराहरू अल्ट्रा प्रोसेस्ड फुडहरू बाँड्दाखेरि बालबालिका र गर्भवती सुत्केरीहरूलाई चाहिँ नदिने, बरु वयस्कहरू अरूलाई चाहिँ दिन सकियो। तर खाद्यान्न अभाव नदेखिएकोले होल्डिङ सेन्टरहरूमा पनि ती कुराहरू बाँडिरहनु पर्ने आवश्यकता छैन। अहिले चाहिँ व्यक्तिगत रूपमा अथवा संस्थागत रूपमा पनि नेपाल सरकारसँग समन्वय नगरिकन सिधै गएर चाहिँ पब्लिकलाई सिधै सामान बाँड्ने एउटा चाहिँ वन रोड पोलिसी हुँदाहुँदै पनि एउटा जुन देखिएको थियो शुरूआती चरणमा एक दुई हप्तामा, त्यो चाहिँ अहिले पूर्ण रूपमा चाहिँ रोकिएको छ। अहिले त्यसलाई चाहिँ रोक्न सफल भएको छ त्यहाँको स्थानीय सरकार र स्वास्थ्य कार्यालयहरू मार्फत। अब अहिले चाहिँ पोषणकै भन्ने कार्यक्रममा भन्ने हो भने अहिले न्युट्रिसन क्लस्टर एक्टिभेट भएको छ, न्युट्रिसन क्लस्टरको बैठक बस्छ तीनवटै जिल्लामा, उहाँहरूले निरन्तर बैठकहरू गरेर चाहिँ कार्यक्रमहरू गरिरहनु भएको छ। सुत्केरी, गर्भवती र पाँच वर्ष मुनिको बालबालिकाको लागि छुट्टै फूड बास्केट, किन उहाँहरूलाई चाहिँ थप न्युट्रिसियस खाना चाहिने भएकोले त्यसको व्यवस्थापनमा पनि काम हुँदैछ भने सँगसँगै हामीले अहिले बालबिटा, पाँच वर्ष मुनिको बालबालिका सम्पूर्णलाई चाहिँ दुई महिनाको लागि बालबिटा वितरण गर्ने, किशोरीहरूको लागि आइरन सकी, त्यसै गरी भिटामिन र अल्मेन्डा जो पाँच वर्ष मुनिको बालबालिकालाई जुन नेसनल क्याम्पेन चल्ने नै थियो कार्तिकमा, त्यसलाई अहिले चाहिँ हामीले ती पालिकाहरूमा चाहिँ अगाडि नै हामीले वितरण गरिरहेका छौँ। र सँगसँगै चाहिँ अस्तनपानको प्रमोसन र खाद्यान्न लोकल फूडको चाहिँ प्रमोसन चाहिँ हामीले त्यहाँ चाहिँ भोलन्टियरहरूबाट, स्वयंसेविका, विद्यालय नर्सहरूबाट चाहिँ हामीले सञ्चालन गरिरहेका छौँ। यद्यपि हाम्रो सर पनि हिजो मात्र पनि अहिले भर्खर फिल्डबाट आउनुभएको छ, उहाँले धेरै कुराहरू प्रत्यक्ष फेरि सेयर गर्नुहुन्छ। र हामीले अहिले तीनवटै जिल्लाबाट डेली रिपोर्टिङ लिइरहेछौँ। कुपोषणको समस्या अहिले भन्दा नि अबको पन्ध्र दिनपछि चाहिँ देखिन सक्ने चाहिँ हामीलाई लागेको छ। अब होल्डिङ सेन्टरबाट घरहरूमा जाँदै हुनुहुन्छ, फर्किँदै हुनुहुन्छ, जस्तो पालिकाहरूले केही रकम उपलब्ध गराएर भाडामा भए पनि बस्न भनिरहनु भएको छ। होल्डिङ सेन्टरबाट गइसकेपछि त्यसपछि खाद्यान्न अभाव अथवा रोजगारीको चिन्ता होला, अरू कुराहरू होला, पाँच वर्ष मुनिको बालबालिकालाई त्यो समय दिन सकिँदैन होला, गर्भवती र सुत्केरीलाई त्यो थप खाना पुग्न सक्छ कि सक्दैन, अहिले होल्डिङ सेन्टरमा त सबैले दिइरहनु भएको छ, घरमा गइसकेपछि घर घरमा गएर त्यो सहयोग पुग्छ कि पुग्दैन, क्यास दिँदाखेरि क्यासले एउटा फरक किसिमको त्यो आवश्यकतालाई पनि ध्यान दिनुपर्ने हुन्छ, खाद्यान्नमै जान्छ भन्नेको सुनिश्चितता हुँदैन। सो त्यो सब कारणले गर्दाखेरि तिनीहरूलाई व्यवस्थापन पनि गर्नु छ र चुनौती चाहिँ पोषणको अहिले त्यति देखा नपरे पनि आगामी दिनमा चाहिँ देखा पर्ने चाहिँ चुनौती चाहिँ हामीलाई रहेको छ।
1: हजुर, यो बाढीले चाहिँ तयारीको रूपमा चाहिँ हामीले कतिको तयारी गर्नुपर्ने रहेछ, होइन? अब यो त सोचेको थिएन यति ठुलो हुन्छ भनेर, हाम्रो तयारीको अवस्था कस्तो थियो र काम गर्न तपाईँहरूलाई साधन स्रोतको हिसाबले चाहिँ कस्तो भयो?
0: नीतिगत रूपमा हामीले हेर्ने हो भने हाम्रो यस्तो विपद आउँदाखेरि क्लस्टरहरू छ, क्लस्टरहरू एक्टिभेट हुन्छ। पोषणको सन्दर्भमा भन्यो भने न्युट्रिसन क्लस्टर एक्टिभेट हुन्छ, उसको अलरेडी सबै कुराहरू फिक्स छ, के गर्ने कसरी गर्ने भन्ने कुरा, र सामग्रीहरू पनि राहत पनि एकदम छिटो यो पालि चाहिँ सरकार, नेपाल सरकारबाट पनि र राज्य निकायहरूबाट पनि एकदम छिटो राहतहरू, खाद्य सामग्रीहरू पुगेकोले त्यति धेरै रसुवाको माथिल्लो भेग बाहेक अरू ठाउँमा खासै समस्या चाहिँ देखिएको छैन। यहाँसम्म कि नुवाकोटमा अब चाहिँ खाद्य सामग्री चाहिँ ल्याउनु पर्दैन, अब धेरै भयो, अब यो उपयोग गर्ने चाहिँ एकदमै धेरै भएको छ भन्नेसम्म पनि आइसकेको छ। सो त्यो सबको कारणले गर्दाखेरि स्वास्थ्य संस्थाहरूको सुचारू गर्नेदेखि लिएर औषधिको कुराहरू, स्वास्थ्यको पोषणकोमा कुनै पनि अहिलेसम्म हामीले समस्या देखेका छैनौँ। रेस्पोन्सको तवरले ढिलाइ भएको अथवा यो गर्न पाए हुन्थ्यो भन्ने चाहिँ छैन। नीति निर्माण र हाम्रो कमिटीहरू, विभिन्न कमिटीहरू भएकोले त्यसले एकदमै तयारीका साथ काम गरिरहेकोले अहिलेसम्म चाहिँ त्यस्तो समस्या चाहिँ हामीले देखेका छैनौँ।
1: अब चाहिँ अलिकति सिजपले अनुगमन गरिरहँदाखेरि त्यहाँ तपाईँहरूले फिल्डमा काम गरिरहँदाखेरि कस्तो अवस्था पाउनुभयो बालबालिका, सुत्केरी, महिलाहरूको, होइन, पोषणको अवस्थाहरू? राहत वितरणदेखि नै शुरूको समयदेखि नै हेरिरहेको भएर मैले चाहिँ हाम्रो सिजपका महासचिव राजु घिमिरे सरलाई
2: धन्यवाद सर। जब बाढी पश्चात सिजप, बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान र यसका सदस्य संस्थाहरू नियमित रूपमा फिल्डमा खटिरहनु भएको छ र अब तत्कालको अवस्थामा हामीले हेर्दाखेरि बालबालिका, महिला, किशोर किशोरी र खास गरी जोखिम अवस्थामा रहेका पर्न सक्ने बालबालिकाको अवस्थालाई हामीले मध्यनजर गरेर पोषणका कुरा, संरक्षणका कुरामा अलि ध्यान दिएर काम गरिरहेछौँ। र अब खास गरी भन्नुपर्दा पोषणका कुरामा 5 वर्षभन्दा मुनिका बालबालिका, गर्भवती सुत्केरी महिला र त्यसै गरी जोखिम अवस्थामा रहेका परिवारहरू र समग्र परिवारहरूमा नि पोषणको अवस्थामा प्रभाव परेको हामीले पाएका छौँ। र दैनिक रूपमा हुने खानपानको कुरा बिथोलिएको छ। जो परिवारहरू हुनुहुन्छ, जो क्याम्पमा होल्डिङ सेन्टरमा बस्नुभएको छ, नियमित खाना पकाउने, खाने पोसिलो कुरा खाने, दुध भयो, खानेपानी शुद्ध खानेपानीका कुराहरू भए, यी सबै कुराहरूमा बिथोलिएको अवस्थामा जो परिवार बालबालिकाहरू, गर्भवती सुत्केरी महिलाहरू होल्डिङ सेन्टरमा हुनुहुन्छ, उहाँहरूलाई पोसिलो खानेकुरा भन्दा पनि अब खाद्यान्नको चाहिँ अभाव हामीले पाएनौँ। तर त्यसै गरी जङ्क फुडहरू पनि धेरै मात्रामा प्रयोग भएको हामीले पायौँ, तर पछि त्यसलाई कम गर्दै लगेको पनि अवस्था भयो। र अब अर्को कुरा चाहिँ त्यसरी जब विपद आइलाग्यो, विपद आइलागेपछि कतिपय अवस्थामा कति दिनसम्म नखाइकन बस्ने, बालबालिकालाई नै खान मन नलाग्ने, र यो मनोसामाजिक अवस्थाका कारणले पनि पोषणमा चाहिँ प्रभाव परेको हामीले पाएका छौँ। अब भोकै लाग्दैन भन्ने कुरा पनि कतिपय महिला बालबालिकाहरूले भन्नुभएको हाम्रा फिल्डमा हुनुभएको साथीहरूले र हामीले पनि प्रत्यक्ष सुनेको देखेको छौँ। त्यो कुरा चाहिँ मनोसामाजिक अवस्था, डर, त्रास, अब फेरि केही भइहाल्छ कि भन्ने कुराले पनि उहाँहरूलाई खान मन नलाग्ने, जसले पोषणमा चाहिँ प्रत्यक्ष प्रभाव पारेको हामीले पाएका छौँ। र विशेष गरी सुत्केरी र स्तनपान गराइरहनु भएको महिलाहरू, उहाँहरूले आफूले पनि पोसिलो खाना नपाउने र जब आफू पोसिलो खाना पाउनुहुन्न, आफ्ना बालबालिका छोराछोरीलाई पनि पर्याप्त मात्रामा स्तनपानको अभाव भएको कुरा पनि हामीले भेट्यौँ। र त्यो सँगसँगै डर, त्रास, यो संरक्षणको अभावको कारणले पनि पोषणमा प्रभाव पारेको हाम्रो समग्र बुझाइ छ। र स्थानीय सरकार, केन्द्रीय सरकार र विभिन्न निकायहरू, हाम्रो न्युट्रिसन क्लस्टर, प्रोटेक्सन क्लस्टरहरूको समन्वयमा हामीले जो बालबालिका, गर्भवती महिला, सुत्केरी महिलाहरू, किशोर किशोरीहरूलाई अभाव नहोस् कुनै पनि पोषणका कुरा भनेर समन्वय गरेर काम गरिरहेको अवस्था छ।
1: हस्, धन्यवाद। अलिकति यसैमा जोड्न, फिल्डमै गएर आएको भएर सोहन भिओसीबाट नै हुनुहुन्छ।
3: सबैलाई नमस्ते, मेरो नाम चाहिँ सोहन भुजेल, अनि हामी चाहिँ बाढी गएको देवीघाट, नुवाकोटको देवीघाटमा चाहिँ हामी हाम्रो 50 जना चाहिँ टिम चाहिँ त्यहाँ डिप्लोय गरेको थियो। अनि मेरो त्यहाँको एक्सपिरियन्स अनि मैले त्यहाँ फिल्डमा भोगेको हेर्नु पर्दाखेरि चाहिँ बाढी गएपछि त्यहाँनेरि जुन रिलिफ मेटेरियल्स जुन उयोहरू आइरहेको छ, त्यहाँनेरि सबैभन्दा बढी आएको चाहिँ चाउचाउ र बिस्कुटै थियो। लाइक हाम्रो हामी बस्ने ठाउँमा पनि, त्यहाँ हामी सुत्ने ठाउँमा नि पुरा चाउचाउ बिस्कुटको कार्टुन राखेर त्यस्तो गरिरहेको थियो, जुन चाहिँ अलिकति त्यस्तो चाहिँ नगर्नुपर्ने, किनकि यस्तो भइरहेको बेला चाहिँ बालबालिकाहरूलाई चाहिँ अलिकति हेल्दी खानाहरू दिनुपर्ने ठाउँमा चाहिँ जङ्क फुड चाहिँ एकदमै बढी मात्रामा आइरहेको थियो। अनि अर्को चाहिँ त्यहाँ वरिपरिको हेर्नु पर्दाखेरि हाम्रो वासरुम पनि राम्रो थिएन, त्यहाँनिर वासरुम पनि त्यस्तो थिएन, अनि बालबालिकाहरू चाहिँ त्यही ठाउँमै गएर त्यहाँनिर पिसाब फेर्ने, त्यहाँनिर दिसा गर्ने चाहिँ गरिरहेको छ, जसले चाहिँ त्यहाँनिर अरू पनि हाम्रो अरू रोगहरू पनि चाहिँ ल्याउन सक्थ्यो। त्यहाँनिर वासरुमको नि एकदमै कमी थियो। अनि अरू चाहिँ हाम्रो जब त्यहाँ पानी परिरहेको थियो, पानी पर्दाखेरि चाहिँ लाइक त्यहाँनिर एकदमै हिलो हुने, अनि त्यहाँनिर हिँड्नै नसक्ने खालको पनि त्यहाँनिर कति ऊ देखिरहेको थियो। अनि त्यहाँ पछि आएर आर्मीहरूले पनि औषधि थर्किनु भयो। अनि अर्को चाहिँ त्यहाँनिर रिलिफ मेटेरियल्सहरू ल्याउने मान्छेहरूले पनि त्यहाँबाट ल्याएको सामानहरूको फोहोरहरू चाहिँ सही ठाउँमा चाहिँ डिस्पोज नगरिदिने, जताततै फालिदिने, त्यसको कारणले चाहिँ जुन हाम्रो होल्डिङ सेन्टर थियो त्यहाँ चाहिँ एकदमै फोहोर चाहिँ एकदमै बढी भएको थियो। अनि हाम्रो सबभन्दा बढी चाहिँ त्यहाँनिर प्लास्टिकको बोतलहरू, किनकि त्यहाँ हाम्रो पिउने पानीहरू, अनि इभन त्यहाँ वासरुम जानको लागि पनि त्यहाँ बस्नु भएको मान्छेहरूले चाहिँ सबै मिनरल वाटरै युज गरिराख्नु भएको थियो। अनि त्यसको कारणले पनि त्यहाँनिर हाम्रो फोहोर चाहिँ एकदमै बढी भएर, अनि त्यहाँनिर वेस्ट म्यानेजमेन्ट चाहिँ प्रपरली नभएको कारणले चाहिँ बालबालिकाहरू त्यसलाई यताउति फाल्ने त्यही पछि त्यो खानामा नि पर्न सक्थ्यो, बट हामीले चाहिँ त्यहाँनिर हाम्रो टिमले फुल्ली हेरेर त्यहाँनिर फोहोरहरू उठाउने, फोहोरहरूलाई व्यवस्थापन गर्ने. अनि अर्को चाहिँ हाम्रो बालबालिकाको कुरा गर्नुपर्दाखेरि दे वर ट्रोमाटाइज, किनकि कतिपय बालबालिकाहरू चाहिँ खाने खाना नमान्ने, उहाँहरूलाई चाहिँ हामीले नै आफैले उ गरेर खेलाएर खाना खुवाइदिइरहनु भन्ने. अनि कतिपय बालबालिकाहरू एकरो भएर बसिरहने, उनीहरू घुलमिल हुन नखोज्ने, हो त्यस्तो चाहिँ ऊ एकदमै उभा थियो.
1: हुन्छ, अब अलिकति भिओसीबाट नै समीक्षा दाल हुनुहुन्छ, उहाँले केही थप्नुहुन्छ उहाँले देखेको आफ्नो नजर.
4: हुन्छ, धन्यवाद सर. जस्तो हामी विपद पछिको समयमा छौँ नि त अहिले, त्यसैले गर्दाखेरि चाहिँ हामीले बालबालिकालाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने अति नै आवश्यक भइसकेको समय छ. अनि बालबालिकालाई चाहिँ विपदको बेलामा संरक्षणको अति नै आवश्यकता पनि परेको हुन्छ. बालबालिकाको बाँच्न पाउने अधिकार, त्यस्तै गरी विकासको संरक्षणको र सहभागिताको अधिकार एकदमै सुनिश्चित गरिदिनुपर्ने हामी सबैको दायित्व पनि हो. र त्यही बीचमा चाहिँ बालबालिका भनेर त बालबालिका किशोर किशोरी अवस्थामा पनि पुग्ने अवस्थामा अहिले पनि धेरै किशोर किशोरीहरू त्यो क्षेत्रमा प्रभावित रहिरहनु भएको छ. र किशोर किशोरी उमेरमा आइरहँदा महिनावारीका कुरा पनि आउँछन्. महिनावारीका लागि उचित आहार र पोषणको कुरा भएन भने भोलिको दिनमा जति ल्याक अफ आइरन डिफिसियन्सीले गर्दा पछि आउने चुनौतीहरू चाहिँ त्यो हामीले त्यही ठाउँमा भएका र समग्र क्षेत्रमा भएका किशोर किशोरीमा देख्न सक्छौँ. शारीरिक, मानसिक र सामाजिक सम्पूर्ण विकासको क्रममा चाहिँ एउटा बालबालिकालाई उमेर र युवा उमेरमा हुनेलाई चाहिँ हामीले यो जङ्क फुड भन्दा पनि अलिकति केही कुराहरूमा चाहिँ अघि आहार पोषणको कुराहरूमा चाहिँ जोड दिएर अगाडि लानुपर्छ. र क्राइसिसको बेलामा चाहिँ क्राइसिसले कहिले पनि एज, जेन्डर र आइडेन्टिटी अनि एबिलिटीको कुरा नभन्ने भएकोले गर्दाखेरि चाहिँ हामीले अलिकति एड र सेफ्टीमा चाहिँ इक्वल एसेस र ह्युमन डिग्निटीको कुरालाई जोड्नुपर्छ. र यसमा चाहिँ अलिकति लोकल गभर्मेन्ट अनि त्यसपछि सम्पूर्ण तहका निकायहरूले चाहिँ अलिकति विशेष ध्यान पुर्याउनुपर्छ र भोइलेन्स नहुनलाई, हेरेसमेन्ट नहुनलाई चाहिँ अलिकति इफेक्टिभ मेकानिजमहरू एक्टिभ हुनुपर्छ.
1: विशेष गरेर उहाँले भन्नुभएको कुरा र सुहनजी अनि यता राजु सरले भन्नुभएको कुरा, फिल्डमा देखिएको कुरा को बारेमा र अलिकति सञ्चार माध्यमको हिसाबले हामीले रिपोर्टिङ गरिरहँदाखेरि पनि एक दुई दिन त अब पारीको अवस्था एकदमै दयनीय नै भयो होइन, त्रिशुली पारीको. र त्योभन्दा पछाडि बिस्तारै ती क्षेत्रहरूमा कामहरू हुन थाल्यो र यस्तो विपदमा पक्कै पनि हामीले सोचेको जस्तो, हामीले प्लान गरेको, योजना गरेको जस्तो कतिपय कुराहरू नहुने रहेछ भन्ने कुराहरू, र यसको सिकाइबाट अब आगामी दिनमा चाहिँ हाम्रो तयारी अझ मजबुत हुनुपर्ने रहेछ भन्ने कुराहरू चाहिँ प्रष्ट देखिन्छ. अलिकति म वर्ल्ड भिजन इन्टरनेसनलको स्वास्थ्य तथा पोषणको टेक्निकल हेडको रूपमा गणेश पाण्डे सरलाई चाहिँ म अनुरोध गर्न चाहन्छु.
5: धन्यवाद दिनुहोस् सर. अब अहिलेको यो यसबाट सिकाइ भन्दा नै हामीले विगतबाट पनि सिक्यौँ केही कुरा, विगतबाट सिकेको हुनाले नै अहिलेको यो अकल्पनीय त्रासदीपूर्ण अवस्थामा पनि दोस्रो दिनदेखि पक्कै पनि यहाँले भन्नुभयो जस्तै सुरुको चरण चाहिँ के भयो भन्ने नै अनुरोध थियो, किनभने त्यो रूपको कल्पना कसैले गरिएको अवस्था पनि होइन र त्यो अनुसारको तयारी हामीले विगतका चाहिँ विभिन्न परिस्थितिहरूबाट सिकेका ज्ञानले पनि पर्याप्त हुने अवस्था पनि थिएन. तथापि यो जुन खालको ऱ्यापिड रेस्पोन्स गर्ने मेकानिजम बन्यो त्यसमा देखिएका समस्याहरूलाई छिर्दै हिम्मतका साथ फिल्डमा खटिनु भइकन सबैले काम गर्यौँ र त्यसलाई हातेमालो गर्न अब विभिन्न सङ्घ संस्थाहरूले पनि नेपाल सरकारको एउटा यो जुन रेस्पेक्ट गर्दै वान डोर प्रणालीलाई रेस्पेक्ट गर्दै सेवालाई अगाडि बढाउने प्रयत्नहरू भए, त्यसको परिणामस्वरूप अहिले पनि चुनौतीका चाङ छन् तर तथापि ती चाङहरूलाई पन्छाउँदै तत्कालका लागि गर्नुपर्ने र दीर्घकालीन रूपमा गर्न सकिने आधारहरू छुट्याउनको लागि चाहिँ एसेसमेन्टहरूदेखि लिएर त्यहाँ देखिएका समस्या चुनौतीहरूलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्नको निमित्त कोअर्डिनेटेड इफोर्ट भइरहेको चाहिँ देखिन्छ. त्यो विगतको सिकाइहरूकै प्रतिफल थियो, होइन भने चाहिँ हामीले विगतबाट नसिकेको हुन्थ्यौँ भने हामी यति बेलासम्म त बल्ल कोअर्डिनेसन कसरी इस्टाब्लिस गर्ने भन्नेमै केन्द्रित हुन सक्थ्यौँ. तर विगतका हाम्रा विभिन्न अनुभवहरू, भूकम्पको अनुभव भयो, फ्लडहरू बेला बेलामा गइरहे, ल्यान्डस्लाइडहरू भइ नै रहे, हामी जोखिमपूर्ण अवस्थामा भएको देश भएको नाताले पनि हामीले केही सिकाइहरू चाहिँ विगतबाट लिएर वर्तमानको अवस्थामा चाहिँ एक्सन